र विलासिताका कुराहरू उसले प्राप्त गर्ला। तर यदि हामीले ईश्वरको त्यो सर्वव्यापकत्व जुन स्वरूप छ त्यसलाई जान्न सक्यौं र बुझ्न सक्यौं भने त्यही दिन आत्मग्लानी पनि हुन सक्छ कि मैले गलत तरिकाले आफ्नो जीवन निर्वाहका लागि यस्ता कर्म गरे भन्ने चाहिँ उसले हुन सक्छ। त्यसैले यो आत्मा अपहत पापमा विजरो अजर विमृत्यु अमर विश्वको स्वकरहित विजिघत्सो क्षुधारहित अपिपास तीर्खाबाट शून्य सत्य काम सत्य संकल्प हो। हृदयका भित्र आकाशमा रहने यस आत्मा परमात्माको निरूपण गरेर आत्मज्ञानको महात्म्यको वर्णन गरिएको छ। प्रतिदिन प्रतीत हुँदै यो अन्तरात्मा प्रत्यक्ष हुनुको हेतु बताएर भनेका छन् अथ य एव सम्प्रसादो स्मात् शरीरात् समुत्थाय परम्

तो यो रज्जुनियो संप्रसाद जीवात्मा ये शरीरबाट निस्केर परम ज्योतिलाई प्राप्त गरेर वा भएर आफ्नो स्वरूपलाई निष्पन्न हुन्छ। यही आत्मा हो, यही अमृत हो, यही अभय हो, यही ब्रह्म हो। र यही कुरालाई मन्त्रमा थोरै शब्दमा भनिएको छ, आत्मन्वन्नभो दुष्यते घृतम पयः। आत्मयुक्त आकाशबाट, हृदयाकाशबाट प्रकाशयुक्त अमृत दुहिन्छ, त्यो अमृत रसको मूल हो भनिएको छ। ऋतम च सत्यम चाभिद्धा तपसोध्यजायत। ऋत र सत्य त्यसको प्रदीप्त उज्ज्वल तपबाट उत्पन्न भए यस अमृतले हर कोही तृप्त हुन पाउँदैन, परन्तु समीचीना सुदा नव प्रीणन्ति तम। राम्रो चाल भएको तथा उत्तम दानीले नै उसलाई प्रसन्न बनाउन सक्दछ, अर्थात कृपा प्राप्त गर्न सक्दछ। किनकि यस्ता आत्मतत्वको बोध अथवा नरो हितमव मेहन्ति पे रवह भनिएको छ। ज्ञानी मनुष्य हितको दृष्टि गर्दछन्, जसलाई यस आत्मतत्वको बोध हुन्छ ज्ञानी जन तीमाथि ज्ञानामृतको वृष्टि गर्दछन्। मन्त्रमा साधकको त्यस अवस्थाको वर्णन छ जब त्यो ब्रह्मामृत रसपान गर्न थाल्दछ, र ब्रह्मामृत रसपान गर्नका लागि तब ब्रह्म यानि ब्रह्मले दिएको, ईश्वरले दिएको जो ज्ञान छ, जुन वेद छ, त्यो वेदको त्यो ज्ञानलाई प्राप्त गर्ने प्रयास जब मानिसले गर्दछ, र वेदका मन्त्रहरूमा भनिएको जुन मनुष्य मात्रको हितको लागि जुन कुराहरू छ हामी संसारमा देख्छौ, अन्य कुराहरूमा या त उसले आफ्नो सम्प्रदायको व्याख्या गरिरहेको छ, या त्यो सम्प्रदायको संस्थापकको बारेमा उसका धर्मग्रन्थले व्याख्या गरेका छन्, या त त्यसको उपदेश गर्नेहरूले त्यही परमात्माको अंशावतार अथवा केही अनेक प्रकारले भनिरहेका छन्, तर वेदमा यी कुनै कुरा पनि छैन। यसको र उसको भन्ने वेदमा छैन। यदि कुनै कुराहरू छ भने मनुष्य बन्ने कुराको उपदेश छ। मनुष्य हुनुको अर्थ मनुष्य बन्नुको अर्थ फरक छ। हामी मानव शरीरमा रहेर मात्रै मनुष्य कहलाउँदैनौ, मनुष्य बन्नु पर्छ। मनुष्य बन्नका लागि केही आधारहरू छन्, ती आधारहरूलाई जबसम्म हामी हाम्रो जीवनमा उतार्ने प्रयत्न गर्दैनौ, उतार्दैनौ, तबसम्म हामी मनुष्य कहलाउँदैनौ। यही कुराको उपदेश त ईश्वरले गरेको छ वेदको माध्यमले, मनोर्भव मनुष्य बन। त मनुष्य बन्नका लागि आवश्यक के हो? यदि रक्षक, कुनै रक्षक छ, यदि त्यही रक्षक भक्षक बनिदियो भने त मनुष्य कहाँ रह्यो? मनुष्यबाट अलग भइगयो। कुनै पनि व्यक्ति लेखेको छ, पढेको छ, धेरै कुराहरू जानेको छ, त्यति जान्दा जान्दै पनि उसले के गरिरहेको छ? उसका जुन कर्तव्य कर्महरू छन् ती कर्तव्य कर्मबाट ऊ विमुख भइरहेको छ, ऊ अलग भइरहेको छ, अनि त्यो मनुष्य कसरी हुन्छ? मनुष्यका जुन गुणकर्म स्वभावहरू छन्, मनुष्यमा हुनुपर्ने जुन गुणकर्म स्वभावहरू छन्, ती गुणकर्म स्वभावहरूलाई उसले जबसम्म धारण गर्दैन, जबसम्म त्यसको अनुसरण गर्दैन, जबसम्म त्यसमा ऊ आफ्नो जीवनलाई उतार्दैन, तबसम्म ऊ मनुष्य कहलाउँदैन। त्यसैले प्रत्येक मनुष्यका आफ्ना आफ्ना कर्महरू छन्, आफ्ना आफ्ना दायित्वहरू छन्, ती दायित्वलाई वहन गर्नुपर्छ, ती कर्महरूलाई निरन्तर गर्नुपर्दछ, अनि मात्रै त्यसबाट जो मानवता प्राप्त गर्न पर्ने त्यो हामीले प्राप्त गर्न सक्छौ। जब मानवता प्राप्त गर्छौ र मानवता प्राप्त गरेर जुन ज्ञानको यो धरातलमा हामी उत्रिने प्रयास गर्छौ, ज्ञान रूपी गंगामा जब नुहाउने प्रयत्न हामी गर्छौ, त्यो अवस्थामा मात्रै हामीलाई वेदको यो मन्त्रले भनेको जो अमृत छ, हृदयाकाशबाट जो अमृत वर्षिने कुराहरू छ, त्यो प्राप्त हुन्छ। त्यो प्राप्त हुनुको तात्पर्य के हो भने कि ज्ञान रूपी प्रकाश हामीलाई प्राप्त हुन्छ जब हृदयमा ज्ञान रूपी प्रकाश, ज्ञान रूपी नेत्र खुल्छ, अनि त्यसपछि कुनै पनि त्यो मार्गमा त्यस्तो क्रियामा ऊ लाग्दैन, त्यस्ता कर्महरू उसले गर्दैन कि जसबाट उसको मनुष्य रूपी देहको अपमान होस् र मनुष्य रूपी देहमा रहेको जो यो पवित्र आत्मा छ त्यसको दुर्गति होस्। त त्यसैले मानव देहमा रहेको जुन
यो आत्मा छ, यो आत्मालाई चिन्नु र हृदयाकाशमा जुन ज्ञानको उदय हुनुपर्ने हो त्यो ज्ञानको उदय गराउन सक्नु नै सबैभन्दा ठूलो मनुष्यका लागि उपलब्धि हुन सक्छ र त्यसैबाट उसले त्यो अमृतलाई प्राप्त गर्न सक्दछ। यो उपदेश यो मन्त्रमा गरिएको छ। त सज्जन वृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका र हेरिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
5: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 23 गते मंगलबार, जुलाई 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै। समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै, कांग्रेसभित्र आन्तरिक किचलो, रासोपाभित्र भागवण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै, तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कंगोमा इबोला महामारी तीव्र बन्दै, तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीसमा डरेलोसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्रै बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
1: नागरिकता, लालपूजा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढ़ाउने र सुस्ता सुरक्षालाई थप मजबूत, सीमा सुरक्षालाई थप मजबूत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढ़ाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने किङ विवरण संकलन गर्न गाउँपालिकालाई पत्राचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र शुरू हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढ़ाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढ़ी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
0: चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढ़ेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढ़ेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैंक कर्जा पनि 5.55% बढ़ेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढ़ेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
1: काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका पाँचमा रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका चार स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अंक प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन बीन्सको नमूना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
0: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित विधान तह खड़ा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढ़ाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
1: आन्तरिक एकताको सम्भावना छीन बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्षले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी पूर्व पदाधिकारी केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जिन्जी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यभाग सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक शुरू भएको हो। यसले गर्दाखेरि कांग्रेस भित्र आन्तरिक तिक्तता बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ़ने देखिएको हो। कांग्रेस नेता डा प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
3: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौ भन्छौ नेतृत्व तहकै, उहाँ पनि आफू सहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
1: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री फर्मुला मंसूरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
4: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोजेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेको छ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काँग्रेसमा, पख्नु छ तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त
5: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 जना कार्यरत छन् म लगाएँ अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौं
1: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
7: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
1: राज्यका अंगदेखि संघ संस्था र नागरिक सम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन सुसंस्कृति समाज निर्माण सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन अनुगमन र सो नियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ अंकुराउँदै देउबा कांग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरूद्ध आन्दोलित पत्रकार महासंघको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्नै प्रश्न शीर्षकमा खबर प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसूल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ नेपाल विद्युत प्राधिकरणले ग्राहकका लागि पनि मौसमी महसुल दर लगाउने तयारी गरेको छ 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वनी मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा चर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको खबर उल्लेख छ त्यस्तै सरकारले एडीबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ बजेट सभा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सभामा टेबल हुँदैछ असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि तीन चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदूरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ।
0: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुंगो नलाग्दा शाहपक्षले दिन सकेन नाम, कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ। गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढ़ी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई, गत वर्ष यो बेला धान रोपाई 45% मात्र थियो 45% पुगेको थियो। चालू आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति, लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाण्डु तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाण्डुलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2014 सालमा शुरू गरेको हो, तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। वर्षासँगै बढ़दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा युवाला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कंगोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढ़ाउन कड़ा चेतावनी दिएको छ। टर्कीको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व संध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढ़ाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले ईरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने सन् 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलोको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको भन्दै सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास स्थित स्टेडियममा भएको फिफा विश्वकप 2026 को अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 5:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै गरी आज राति 5:50 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ। र नेपाल प्रिमियर लीग एनपीएल 2026 को मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नु भएको छ। साविक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20 लाख रूपियाँमा अनुबन्ध गरेको हो।
1: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आमदानीको कुरा। नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ। मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सीईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
5: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको टिमहरू 55 कार्यरत छन्। म लगायत
1: काठमाडौँभित्रमा या बाहिर?
5: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँ बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन। हप्तामा एकचोटि गार्बेज लिन आउँछ, हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या। यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन। अब भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन। त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले, त्यसले चाहिँ कस्तो हुन्छ नि समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अझै तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले हामी जुन ट्रस्ट गर्नुभएको छ होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँको फेस गर्दै हामी अगाडि बढ्छौँ।
9: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको चुनौतीहरू कस्ता, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त
5: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ नभएको होइन। नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रकारमा हेर्ने हो भने यदि 8 hours 9 hours जब फ्याक्टर बाहेक नेपालमा रेस्टिङ फ्याक्टर्सहरू कुनै पनि छैन क्या। हामी हजुरलाई डिफन्ड पनि गर्छौँ र हामी गरिरहेको पनि छौँ। सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भने हुँदैन, त्यसमा चाहिँ हजुरको सोच्नु हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन।
9: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि।
5: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको,
9: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ, अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग, जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेको छौँ भन्ने खालको।
5: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चले हेर्ने भने चाहिँ हामीले तपाईँको 10 kilometerको रेडियससम्म दिइरहेको छौँ। कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 kilometer रेस गर्दाखेरि झन्डाझन्डै तपाईँको काठमाडौँको एभरेज नोक्सान कर्नर भ्याउँछौँ होइन। त्यसमा चाहिँ तपाईँको हाम्रो 5 to 6 kilometers चाहिँ विदिन हाफ एन आवरमा जान्छ होइन। त्योभन्दा माथिको चाहिँ हजुरको 8 भयो भने चाहिँ 40-45 minutesको भयो, र त्योभन्दा माथि भयो भने चाहिँ हाम्रो 1 ghantasammako समय डेलिभरीमा आएकै हुन्छौँ हामीले होइन। त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउने हुन्छ है। तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ जानुहोस् तपाईँले हार्डली सिंहदरबार त्रिपुरेश्वर बानेश्वर बाहेक ट्राफिक लाइटहरू कहीँ पनि चलेको पाउनुहुँदैन क्या। यो चाहिँ एउटा स्याड पार्टै हो नेपालको लागि होइन। हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेस नहुने कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू।
1: युवा व्यवसायी मनिष श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै कांग्रेसभित्र आन्तरिक किचलो, रासुपाभित्र भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कंगोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन, ग्रीसमा डढेलुसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्र बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित, विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने, एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा प्रति व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ। रासुपाको पहिलो महाधिवेशनमा रासुपाका सभापति रवि लामी छानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासुपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो। तर रासुपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन्। तल यस्तो लेखिएको छ, एकजना प्रम लेखेको टेबल छ, माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै भनिरहेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जस्तो पो छ त।
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट बाढ़ीजन्ने विपदबाट जोगिन समुदायको सक्रियता बढ़दै पूर्वाधार निर्माण र पूर्व कार्यले जोखिम न्यूनीकरणमा सघाएको स्थानीयको भनाई। जानकी गाउँपालिकामा लघु उद्यम इकाई विभिन्न तालिम सञ्चालन गर्दै नागरिक स्तरबाट सिलाई कटाई र ब्युटी पार्लरको माग धेरै। विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक, हिउँदे र वर्षे विधा कटौती। र सुदूरपश्चिममा संसदीय दलको बैठक अघि कंग्रेसका दुई मन्त्री सहित 5 सांसद बीच छुट्टै छलफल। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 7 का नागरिकलाई वर्षा लागेपछि बाढ़ीजन्य विपद आउने त्रासले सताउन थाल्छ। यहाँ हरेक वर्ष आउने बाढ़ीले क्षति हुने गरेको छ। बाढ़ीजन्य विपदबाट जोगिन समुदायले आफ्नो क्षमता विकास गरेको भए पनि नदी नै बस्तीमा पस्दा घरमा क्षति, खेतबारीमा क्षति हुने र नागरिक विस्थापित हुनुपर्ने बाध्यता सधैँ रहन्छ। थप खबर सहकर्मी रत्न पुनमगाबाट।
1: गर्मीमा गर्मी, जाडोमा शीतलहरले सताउने गरेको छ। विगतमा कटानको समस्या थियो, नदीमा तटबन्ध बनेपछि अहिले डुबानको समस्याले सताउने गरेको सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मी बताउनुहुन्छ। बर्खामा यहाँका नागरिकलाई आउजाउमा समस्या हुने गरेको छ।
2: गर्मी मौसममा गर्मीले शीतलहरले पनि एउटा विपद ल्याएको छ। बाढ़ी बेलाको हामीलाई चाहिँ अहिले कटान पटानको त कमी छ, कटान पनि रोकेको छ। विगतको लामो समयसम्म त कटान पटान डुबान सम्पूर्णै भयो, अहिले डुबान मात्रैको समस्या छ। यहाँ हिउँदमा एउटा खेती सिजन हुने, बर्खामा धान खेती नै नपाउने, पानी भरिएर त्यस्तो किसिमको अवस्था भइरहेको छ। एक ठाउँबाट अर्को ठाउँ जानलाई पनि गाह्रो, हामीसँग ढुङ्गाको अभाव, त्यो ठाउँबाट पानी भरियो भनेपछि हामी बिमारी भएको अवस्थामा पनि स्वास्थ्य सुविधा लैजान पनि गाह्रो अवस्था हो।
1: विगतलाई हेर्ने हो भने आज भोलि पालिका, प्र्याक्टिकल एक्सन र बी ग्रुप लगायतका संघ संस्थाको सहयोगमा समुदायले विपदको सामना गर्न सक्षम भएका बताउनुहुन्छ।
2: पछिल्लो समयमा प्र्याक्टिकल एक्सनद्वारा र त्यति बेलाको एउटा भवनको सुरक्षित भवन पाउँदा हामीले केही सिकाएका कुराहरू धेरै सजिलो भएका छन्। केही प्र्याक्टिकल एक्सनद्वारा समुदायमा केही राम्रा कुराहरू पनि भएका छन्। जस्तै एउटा चाहिँ हेम्पाइप कलबर्टको कलबर्ट हेम्पाइप सेको पनि भएको छ, एउटा उच्च धारा पनि व्यवस्था गरिएको छ। जस्तै अहिले हामीले उच्च भवन यो ठाउँमा पाइरहेका छौँ, यो ठाउँ एकदम बिस सेन्टर ठाउँमा पनि भइरहेको छ। हाम्रो चाहिँ मल्टिपल काम भइरहेको छ अहिले, स्वास्थ्यको काम, अन्य बैठकका कामहरू, आमा समूहका कामहरू पनि यो भवनमा एउटा चाहिँ हामीलाई धेरै सेवा सुविधा भइरहेको छ।
1: सामुदायिक विपद व्यवस्थापन समिति वैदिका सचिव भोजराज ढुङ्गानाका अनुसार वडा नम्बर 7 लाई मोहना, पथैया, काँडा, कन्द्रा र कर्णाली नदीले सताउने गरेको छ। यहाँको मुख्य समस्या बाढ़ी हो। यहाँ बाढ़ीजन्य विपदबाट जोगिन समस्याको सक्रियता बढ़दै गएको, बाढ़ीजन्य विपदबाट जोगिन पूर्व सूचना, उच्च घर निर्माण जस्ता कार्यमा राम्रो सहयोग मिलेको छ। यहाँका नागरिक समुदायका समस्या पहिचान गर्ने र माग गर्न थालेका छन्।
3: भवनहरूले समुदाय स्तरमा हुने कामहरूलाई र विपदमा आउने जोखिमलाई न्यूनीकरणका कुराहरूमा सहज र बालबालिका, ज्येष्ठ नागरिकहरू, वृद्ध वृद्धा र अब अपाङ्गहरूलाई त्यो काममा सहायता र बाढ़ी आएको बेलामा सुरक्षित हुने कामहरू, नअटेको खण्डमा हाम्रो जनतराष्ट्रिय माध्यमिक विद्यालयमा पनि बसोबास गर्ने कामहरू भइरहेछ र जोखिमलाई 5 तारिकका दिन जेठ 22 गतेका दिन कृत्रिम बाढ़ी घटना अभ्यास कामहरू आफै गर्नुहुन्छ र समुदायले सचेत हुने कुराहरूमा झटपट झोला तयार गर्ने, यहाँको अब उच्च ठाउँमा जाने बाटोहरूको एक्सेसका कुराहरू, अब महिला कार्यदल पनि हुनुहुन्छ, पूर्व सूचना प्रणाली कार्यदल छ, प्रथमिक कार्यदल छ, खोद तथा उद्धार छ, उहाँहरू सबैले तालिम प्राप्त हुनुहुन्छ र परेको बेलामा उहाँहरूले सहजता रूपमा काम गरिराख्नु भएको छ।
1: सामुदायिक विपद व्यवस्थापन समिति वैदिका कोषा अध्यक्ष वासुदेव कोइराला समुदायसँग विपदबाट जोगिन आवश्यक सामग्री रहेकाले सहज भएको बताउनुहुन्छ। समुदायमा मासिक रूपमा कोषमा रकम जम्मा समेत गर्ने गरिएको छ। सोही कोषको रकमले समुदायमा कसैलाई विपदजन्य समस्या परेमा सघाउने समेत असल अभ्यास थालिएको छ।
4: विपद व्यवस्थापन समितिमा हामीले एउटा कोष जम्मा गर्ने गरेका छौं। हामीले अब तत्काल समुदायलाई कसरी राहत दिन सकिन्छ भन्ने उद्देश्यले यो कोष जम्मा गरिएको र यो कोषमा हामीले केही रकम जम्मा गरेको पैसाले हामीले तत्काल कुनै समुदायलाई अब कुन घर दुरीलाई पानी नै खाने नपाउने अवस्था हुन्छ, त्यस्तोमा हाम्रो यो समितिले गएर केही न केही हदसम्म पनि त्यसको समाधान गर्ने गर्छ र समुदायमा कसैको घरहरू भत्किएको हुन्छ, कसैको खानै नपाउने अवस्थामा भएको हुँदा उहाँहरूलाई सुक्खा खाजासम्मको पनि व्यवस्था सीडीएमसीले गर्दै आएको छ।
1: पूर्व सूचना कार्यदलका संयोजक सुशीला बस्नेत हरेक वर्ष जेठ 22 गते कृत्रिम घटना अभ्यास गरिएको, विपदका बेला साइरन बजाउने, झण्डा देखाउने, म्यासेज गर्ने, माइकिङ गर्ने जस्ता कार्य गर्ने गरिएको बताउनुहुन्छ।
5: कागज गाडहरू, लाल पूर्जाहरू, गरगहना जे छन् महत्वपूर्ण जोगाउनु पर्यो, हामीले झटपट झोलामा राखेर अनि तयारी अवस्थामा हुनुहोस्। गर्भवती महिला, सुत्केरी महिला, अपाङ्गहरू जस्तो हाम्रो सुरक्षा भवन यहाँ नजिकै बनिरहेको छ, तपाईँहरू कहीँ नजानुस्। बाढी जोखिम बढ्दैछ, माथिबाट कर्णाली बढ्दैछ, अब पथरे नदी डुब्न लागिसक्यो, त्यसैले हामी अब जोखिममा हुनेछौँ। त्यसकारण हामी तयारी अवस्थामा रहनु पर्यो, बाहिर कतै नजानुला भनेर त्यसरी सूचना गर्छौँ। त्यसपछि तेस्रो साइरन बजाउँदाखेरि अनि रातो झण्डा देखाउनेछौँ, त्यसरी सूचना गरिसकेपछि अनि माइकिङ गराइ गर्छौँ, अनि झण्डा देखाएर पनि गर्छौँ, अनि साइरन पनि बजाउँछौँ। तिनै तरिकाबाट हामी सूचना हुन्छ।
1: टिकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बाढीजन्य विपदका बेला महामारी फैलन नदिन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिएर स्वास्थ्य कर्मीले सेवा दिने गरेको बताउनुभयो।
6: विशेष गरेर बाढीको बेलामा सर्वरोग सर्न सक्छ भन्ने हाम्रो महामारी नै फैलिन्छको डर हुन्छ, त्यसको लागि हाम्रो चाहिँ प्रत्येक वडामा विशेष गरी वार्ड नम्बर 7 पनि स्वास्थ्य संस्था छ, सत्यमा छ। त्यस्तै हाम्रो स्वयंसेवकाजीहरू हुनुहुन्छ, 14 महिला स्वयंसेवकहरू, उहाँलाई पनि हामीले के प्राथमिक उपचारका सामानहरू दिए हुन्छौँ, उहाँले पनि गर्नुहुन्छ। टिका अस्पताल पनि छ, त्यहाँबाट हामीले सेवा दिन्छौँ। पहिलाको र अहिलेको तुलना गर्ने भने मान्छेहरू सबै सचेत छन्, मान्छेले आफ्नै घरमा कतिले अब जीवन जलहरू, सामान्य खालको टाउको दुखाएको औषधिहरू लगायतका केही प्राथमिक उपचारका सामग्री उहाँसँग हुन्छन्।
1: वडा नम्बर 7 विपदका समयमा मानिस बस्नका लागि बनाइएका 4 भवन छन्। टिकापुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद निउपानेले पूर्व सूचना प्रणालीलाई सक्रिय बनाएकाले बाढीजन्य विपदको जोखिम कम गर्न सहयोग पुगेको, समुदाय सचेत बन्दै गएको, समुदायको क्षमता विकासका लागि तालिम दिने गरिएको बताउनुभयो।
7: पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टमलाई जसरी सक्रिय बनाइएको छ, यसले समुदायलाई धेरै कुराहरूमा बेनिफिट गरेको छ। टोल टोलमा भएका सीडीएमसीहरू उहाँहरूले आफ्ना गतिविधिहरू समुदायलाई जागरूक बनाउने, तपाईँको विपदसँग बस्ने उपायहरूका विषयमा पनि धेरै कुरा सीडीएमसीहरूले पनि गरिराख्नु भएको छ। उहाँहरूलाई विभिन्न खालका तालिमहरू पनि विभिन्न संघ संस्था लगायत नगरपालिकाले पनि दिएको छ। अहिले चाहिँ यो प्रविधिका कारणले पनि पूर्व सूचना प्रणालीले जसरी हामीलाई एक्टिभ बनाएको छ, समुदायलाई एक्टिभ बनाएको छ, अर्थात चाहिँ हामी त्यो पक्षमा जसरी लागेका छौँ, यसले पनि समुदायलाई एउटा सुरक्षित गर्ने कामहरू गरेको छ।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा नेपाली कंग्रेस संसदीय दलको बैठक बस्नु अघि 2 मन्त्री सहित 5 प्रदेशसभा सदस्यले छुट्टै छलफल गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै सरकारी निवासमा कांग्रेस संसदीय दलको बैठक बोलाउनु भएको थियो। सरकारले असार 1 प्रस्तुत गरेको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल शुरू हुने तयारी भइरहेका बेला बैठक आह्वान गरिएको हो। संसदीय दलको बैठक अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित 2 मन्त्री र 3 सांसद बीच बजेट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रदेशसभा सदस्य दिवान सिंह विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार बजेटमा देखिएका समस्या समाधानका लागि पार्टी केन्द्रले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको छ। छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल, सामाजिक विकास मन्त्री बेलबहादुर राणा, विधान तथा प्रदेश मामिला समितिका सभापति देवान सिंह विष्ट, विशेष अधिकार समितिका सभापति तुलसी देवकोटा, प्रदेशसभा सदस्य ललिता सुनार सहभागी हुनुहुन्थ्यो। सुदूरपश्चिममा नेपाली कंग्रेस नेतृत्वको सरकार रहे पनि बजेट वितरणलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाएको छ। गत बिहिबार स्वीकृत शिक्षा नियमावली 10 संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ। विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा 5 अगाडिदेखि नै कुनै राजनीतिक दलको सदस्यता नलिएको संशोधित नियमावलीमा भनिएको छ। भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसार पसार, तोडफोड़ तथा आगजनी, लागू औषध बिक्री, वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धिकरण, अवैध रूपमा वन्यजन्तु ओसार पसार, संगठित अपराध, राहदानी दुरूपयोग, जातीय भेदभाव तथा छुवाछुत, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन पाउँदैन। विद्यालयको हिउँदे र वर्ष विदा कटौती भएको छ। अब 30 दिन मात्र विदा दिइने भएको छ। यसअघि हिउँदे र वर्ष विदा 45 दिनको रहेको थियो। सरकारले शनिबार र आइतबार दुई दिन विदा दिइरहेकाले हिउँदे र वर्ष विदा कटौती गरेको हो। तर विद्यालयमा काम गर्ने समय भने 220 दिन नै राखिएको छ। खोज खबरमा नागरिक स्तरबाट सिलाईकटा र ब्यूटी पार्लरको तालिमको माग धेरै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रोला रोड, टिकापुर, कैलाली।

0: उद्यम इकाईसँग स्थानीय नागरिकको माग तथा अपेक्षा के छन् भने सोधेको छु।
1: अहिलेसम्मको डेटा हेर्ने हो भने चाहिँ धेरै जसोले चाहिँ ब्युटी पार्लर र सिलाई कटाई खोज्नुहुन्छ। अब यसमा चाहिँ म थोरै के भन्न चाहन्छु भने ब्युटी पार्लर र सिलाई कटाई पालिकादेखि अन्य संघ संस्थादेखि एकदमै चल्यो, उहाँहरूले मेसिन शुद्ध पाउनु भएको छ। तर त्यो के भइदियो भन्दा उहाँले आफ्नो प्रयोजनको लागि, आफ्नो घरैसी प्रयोजनको लागि मात्र सीमित गर्नुभयो होइन। सिकेर एक दुईजनाले राम्रो गर्नु भएको छ, नगर्नु भएको छैन भन्ने पनि छैन। तर कतिपय ब्युटी पार्लर र सिलाई कटाई चाहिँ आफ्नो प्रयोजनको लागि र आफ्नो फ्यामिलीको लागि मात्र गरिएको देखिएको कारणले चाहिँ हामीले दुई वर्ष भयो जानकी गाउँपालिकादेखि सिलाई कटाई र ब्युटी पार्लर तालिम चाहिँ सञ्चालनमा आएको छैन। र प्लस हाम्रो उद्यम विकास यो गरिबी निवारण कार्यक्रम अन्तर्गत पनि अहिले केही समयका लागि यो सिलाई कटाई र ब्युटी पार्लर सञ्चालन नगर्ने कि भन्ने सोचमा छौँ। एकदम माग चाहिँ सिलाई कटाई र ब्युटी पार्लरको छ,
2: नागरिकहरूको माग चाहिँ सिलाई कटाई र ब्युटी पार्लर स्थानीयहरूको होइन, अनि गाउँपालिकाको चाहिँ जोड केमा?
1: हाम्रो गाउँपालिकाको जोड भन्नुहुन्छ भने हाम्रो स्थानीय स्तरमा पाउने स्रोत साधन के छ त, यो स्रोत साधनको सदुपयोग गरेर हामीले कुन वस्तु उत्पादन गर्न सक्छौ, कसरी आमदानी गर्न सक्छौ भन्नेमा विशेष गरी हाम्रो जोड चाहिँ त्यो छ।
2: र यसभन्दा अगाडि तपाईँको यहाँबाट सिकेर राम्रो काम गरेका त्यस्ता उदाहरणहरू के छन् सम्झनलाई?
1: एकदमै धेरै छन्। हाम्रो यो लगभग आर्थिक वर्ष 2077-78 जानकी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको हो। यो जानकी गाउँपालिकामा मात्र नभइकन 753 एउटा स्थानीय तहमा सँगै कार्यक्रम लागू भएको थियो। त्यति बेलादेखि अहिलेसम्म मैले सम्झिने हो भने पहिलाको बजेट एकदम राम्रो थियो, अलि राम्रै थियो। त्यही भएर उद्यमीहरू पनि लगभग हामीले एक वर्षमा 90 जनादेखि 105 जनासम्म हामीले उद्यमी सिर्जना गर्थ्यौं भने अहिले बजेट अलिक कम भएको कारणले उद्यमीहरू पनि हामीले कम सिर्जना भइराख्नु भएको छ होइन। पहिलाको उद्यमीहरूले लगभग गर्नु भएको छ, धेरै राम्रो गर्नु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 3 हाम्रो सहारा दुनाटपरी उद्योग सञ्चालन भइराखेको छ। वार्ड नम्बर 6 हाम्रो गार्मेन्ट उद्योग सञ्चालन भइराखेको छ, हाम्रो जानकी गाउँपालिकाबाटै तालिम लिनु भएको। त्यसै गरी मुनुवामा हुनुहुन्छ, कञ्चनपुरमा हुनुहुन्छ, जानकी गाउँपालिका 9 हुनुहुन्छ, उहाँले जो होटल व्यवसाय गरिराख्नु भएको छ, मासिक राम्रै आमदानी गरिराख्नु भएको छ। आफूले एकजना सुनिता म्याडम आफूले होटल व्यवसायको तालिम लिनुभयो खाजा नास्ताको, उहाँले होटल सञ्चालन गर्न बित्तिकै उहाँको श्रीमान अर्काकोमा काम गर्नुहुन्थ्यो, गाडी चलाउनुहुन्थ्यो, उहाँको श्रीमानले पनि गाडी चलाउनु छोडेर अहिले उहाँलाई सपोर्ट गरिराख्नु भएको छ, सँगै होटलमा किराना राखेर चलाइराख्नु भएको छ। एकदम राम्रो भएरै होला होइन, नत्र अब उता काम गरिराखेको मान्छेले यता आएर काम गर्नुहुन्थेन होला। राम्रो छ, धेरै सम्झिन। सिलाई कटाईमा पनि गर्नु भएको छ म्यामहरूले, लगभग 80 जनासम्म हाम्रो सिलाई कटाईका उद्यमी हुनुहुन्छ। 80 जना मध्येमा 20-25 जनाले राम्रै व्यवसाय सञ्चालन गरिराख्नु भएको छ, कतिजनाले दर्ता पनि गरिसक्नु भएको छ, कतिले गर्नु भएको छैन। अब दर्ता गर्ने प्रक्रिया चाहिँ अलिक गाह्रो छ, उहाँहरूले कतिजना हामी गरिबी निवारणका लागि कार्यक्रम भन्छौ, गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई कार्यक्रममा समावेश गर्छौं, उहाँले व्यवसाय दर्ताको लागि आफू कुन जग्गामा बसेका छु त्यो जग्गाको उहाँसँग लालपूर्जा नभएका कारणले गर्दा पनि उहाँहरूले व्यवसाय दर्ता गर्न अलिक कठिन भएको छ, गर्नु भएको छैन। नत्र उता 3 हुनुहुन्छ कुखुरा फार्म गर्नु भएको छ, धेरै हुनुहुन्छ त्यसरी। अनि 9 हुनुहुन्छ बहादुर रामबहादुर चौधरी, उहाँले ग्यारेज खोल्नु भएको छ मोटरसाइकल मरमतको लागि, कञ्चनपुरमा हुनुहुन्छ, थुप्रै हुनुहुन्छ सम्झिन लायक त।
2: के भइदिएको भए अझ यो कार्यक्रम राम्रो गर्न सकिन्थ्यो भन्ने लाग्छ?
1: यो कार्यक्रम चाहिँ अब विशेष गरेर गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मन्त्रालयदेखि सञ्चालन भइराखेको छ होइन। अब यो कार्यक्रम स्थानीय तहले पनि आफैले पनि बजेट छुट्याइदिएर अलिकति थप मन्त्रालयको बजेटले मात्र नभइकन पालिकाले पनि अलिकति बजेट छुट्याएर अझै गरिदिनु भएको भए झन् प्रभावकारी हुन्थ्यो होला, झन् बढी उद्यमी सिर्जना गर्न सकिन्थ्यो होला भन्ने लाग्छ मलाई चाहिँ।
0: अब बाँकी खबर। कैलालीमा ट्राफिक प्रहरीले राजमार्गमा सवारी साधन चलाउने चालकलाई लक्षित गरी लागू औषध सेवन परीक्षण शुरू गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले गोदावरी नगरपालिकाका क्षेत्रमा सवारी चालकलाई रोकेर लापसी परीक्षण गरेको थियो। सो क्रममा 32 जना चालकको परीक्षण गर्दा 5 जना चालकले लागू औषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि पक्राउ गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यका अनुसार लागू औषध सेवन गरेर सवारी चलाएको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका 5 मध्ये 4 जना पहाड़ी रूटमा सवारी चलाउने चालक रहेका छन्। सबै 5 जनाले लागू औषध सेवन गरेको पुष्टि भएको निरीक्षक आचार्यले बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 को छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिए

0: को जानकारी दिनुभयो। भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमि सुधार र उत्पादन केन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराउनुभयो। उहाँका अनुसार हालसम्म करिब 12 लाख भूमिहीन र सुकुम्बासीको जग्गा प्राप्तिका लागि निवेदन परेको छ। यसका लागि 61,30,00,000 बजेट विनियोजन गरिएको छ। सुशासन र पारदर्शीलाई महत्व दिँदै सेवा प्रभावलाई नागरिक मैत्री बनाउँदै डिजिटल रूपान्तरणसँग जोडेर काम गरिरहेको जानकारी गराउँदै उहाँले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहेको बताउनुभयो। मन्त्री रावलले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसंगति अन्त्य हुने विश्वास व्यक्त गर्दै संघीय निजामती ऐन जारी भएपछि प्रशासनिक संहिता प्रभावकारी हुने बताउनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-0204।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको। अहिले तीन तहका सरकार छन्। तीनै तहका सरकारले संसदीय अभ्यास गरिरहेका छन्। आजको जनआवाजमा हामीले केही पत्रकारलाई स्थानीय तहका सभामा पत्रकारले संसदीय अभ्यासबारे कतिको जानकारी पाएको देख्नु भएको छ भनी सोधेका छौं।
9: नमस्कार, मेरो नाम हिमाल जोशी, म पत्रकार महासंघ कैलालीको निवर्तमान अध्यक्ष पनि। खास गरी गाउँ नगर सभा जसरी संघीय संसद प्रदेश सभा सञ्चालन हुन्छ, त्यसै गरी नै त्यसको संविधानले व्यवस्था गरेको चिज पनि नगर सभा र गाउँ सभा पनि त्यही मर्यादा क्रममा चल्नुपर्छ भन्ने मान्यता हो र संविधानमा त्यो व्यवस्था छ। त्यसले गर्दा हामीले नगर सभामा रिपोर्टिङ गर्दाखेरि धेरै सब कस्तो छ, हाम्रो त्यहाँ हिँड्ने शैली कस्तो छ, हामीले फोटो खिच्दाखेरि कसरी खिच्छौं, हामीले बस्ने स्थान कहाँ हो, हामीले त्यहाँ बोल्ने व्यवहार कस्तो, यी सबै कुराहरू ख्याल गर्नुपर्छ। तर अहिलेसम्म त्यो प्र्याक्टिस भइरहेको छैन, अब हामीले बिस्तारै सिक्दै जानुपर्छ। सबै साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु भने गाउँ सभा र नगर सभालाई व्यवस्थित बनाउन, मर्यादित बनाउन र त्यसको गरिमा बढाउनका लागि हामी पत्रकारको पनि अहम भूमिका छ, त्यसमा हामीले अभ्यास गर्दै जानुपर्छ।
10: नमस्ते, म लोकबहादुर देवा, लोकविजन राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशक सम्पादकको उसमा काम गर्छौ र विगत लामो समयदेखि यो पत्रकारितै क्षेत्रमा छौं। पछिल्लो अवस्थामा म धेरै साथीहरूलाई भन्ने पनि गरेका छौं, यो मर्यादाका कुराहरू छन्। हामीले कुनै पालिकाले गाउँसभा चलाइराखेको छ, कुनै पालिकाले नगरसभा चलाइराखेको छ भने त्यहाँ हामीलाई निमन्त्रणाको लागि भनेर पत्र दिएकै हुन्छ, तर त्यो पत्रको आधारमा त्यहाँ स्थान बनाइएको हुन्छ, हामीले बस्नका लागि पत्रकारहरूको भनेर एउटा ठाउँमा राखेको हुन्छ। तर धेरै साथीहरूलाई के छ भने अब त्यो जाँदाखेरि पत्रकारले पनि हाम्रो गेटअपमा जस्तै वर्षभरिको एक दिनमा नगरसभा चल्ने हो, त्यो दिनमा हामीले कुन तरिकाले जाने, जस्तै हाम्रो पोसाकको कुराहरू सकिन्छ भने पनि होइन, सक्नै पर्ने हुन्छ। हामीले कोट पेन्ट लगाएर अनि त्यस्तै खाले सुजहरू लगाएर अनि हामीहरूको बालहरू जस्तै हुन्छ नि त, हामीहरूलाई चिटिकै भएर त्यो स्थानमा गएर बस्ने। र अर्को कुरा, हामीले फोटो खिच्दा अन्य कुराहरू गर्दा पनि त्यहाँ भएका मर्यादा पाला, जस्तै मानौ नगर प्रहरीमा होला या गाउँपालिकाको गाउँ प्रहरी होला, होला, उहाँहरूसँगको अनुमतिमा हामीले त्यो फोटो खिच्दाखेरि पनि आफ्नो क्यामेराको स्ट्यान्ड कतातिर राख्ने, कुन तरिकाले फोटो खिच्ने, त्यो तरिकाले अहिलेको पछिल्लो अवस्थामा पत्रकारहरू भित्रमा पनि के छ भने एक्कासी रूपमा घुइचो जस्तो अगाडि पढिहाल्ने, त्यो पुरै रोस्टरलाई नै कब्जा गरिहाल्ने त्यस्तो खाले छैन। यो परिस्थितिले पछिल्लो चरणमा मलाई के लाग्छ भने अहिलेको नयाँ जर्नलिस्ट नयाँ पत्रकारितामा आउनुभएका थुप्रै भाइ बहिनीहरू छन्, जति पनि छन् पत्रकारमा, अब यो आर्थिक वर्षबाट होला अथवा यही वर्षबाट होस्, नयाँ यस्ता कुराहरूका लागि, संसदीय कुराहरूका लागि जो मर्यादाका कुराहरू छन् यसका लागि ओरिएन्टेसनको कमी छ, तालिम दिनुपर्छ, अभ्यास नै चलाउनुपर्छ र विभिन्न पालिकाले विभिन्न स्थानीय तहले त्यो खाले गर्नु। र अर्को कुरा म के भन्न चाहन्छु भने पालिकाले पनि खास गरी पत्रकारहरू को हुन् र कसलाई बोलाउनुपर्छ भन्ने हिसाबले पनि त्यो पनि छान्नुपर्ने अति आवश्यक देखिन्छ।
11: नमस्कार, मेरो नाम प्रिन्स पुग, घर लम्किसुवा नगरपालिका वडा नम्बर 2, पेसाले म संचारकर्मी। मलाई मुख्यतया नगरसभामा जति बेला बोलाउँछन् त्यसमा एउटा जहिले पनि मलाई खड्किरहेको हुन्छ, त्यो विषय भनेको कस्तो हुनुहुन्छ भने विभिन्न विधेयकहरू ऐनहरू त्यहाँ प्रस्ताव गरिन्छन्, तर विधेयकहरू ऐनहरू ती प्रस्ताव गरेका जुन नगरसभाका सदस्य हुन्छन् तिनलाई पर्याप्त समय दिएको मैले देखेको छैन। तत्कालै प्रस्ताव गर्ने, तत्कालै पारित गर्ने जुन यो परिपाटी छ यो चाहिँ अन्त्य हुनुपर्छ।
12: नमस्कार, म जीवन डमर अखबारी साप्ताहिक पत्रिकाको प्रकाशक सम्पादक। गाउँसभा र नगरसभाबाट व्यवस्थापकीय अभ्यास जुन भइरहेछ यसमा मुख्यत स्थानीय तहले निर्माण गर्ने वार्षिक नीतिगत कार्यक्रम र अब स्थानीय स्तरमा स्रोत पहिचान र त्यसलाई परिचालन, राजस्व संकलन, करको दायरा बढाउने कुराहरू छ र विशेष गरेर जनताको चासोको विषयलाई गाउँसभा मार्फत सम्बोधन गर्ने कुराहरू सायद मलाई लाग्छ।
0: यसै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। बाढ़ीजन्य विपदबाट जोगिन समुदायको सक्रियता बढ़दै पूर्वाधार निर्माण र पूर्व कार्यले जोखिम न्यूनीकरणमा सघाएको स्थानीयको भनाई। जानकी गाउँपालिकामा लघु उद्यम इकाई विभिन्न तालिम सञ्चालन गर्दै नागरिक स्तरबाट सिलाई कटाई र ब्युटी पार्लरको माग धेरै। विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यतालाई रोक, हिउँदे र वर्ष विदा कटौती। र सुदूरपश्चिममा संसदीय दलको बैठक अघि कंग्रेसका 2 मन्त्री सहित 5 सांसद बीच छुट्टै छलफल। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करे, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त,
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
0: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीका प्रएफएम को पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 23 गते मंगलबार, तदनुसार जुलाई 7 तारीक सन् 2026। यो प्रस्तुतिमा हरेक दिन हामी तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीका प्रएफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नु भएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आफ्नो समयलाई राम्रोसँग मिलाउन सक्नुभयो भने धेरै काम सजिलै पूरा हुनेछन्। अरूको काममा धेरै समय खर्च गर्नुभन्दा आफ्नो प्राथमिकतालाई अगाडि बढाउनुहोला। वृष राशि। वृष राशि हुनेहरूको लागि धेरै दिनदेखि टुङ्गो लगाउन खोजेको एउटा विषयमा प्रगति देखिनेछ। सानो प्रयासलाई पनि निरन्तरता दिनुभयो भने राम्रो नतिजा निस्कनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आफन्तहरूको आगमनले घरमा रमाइलो वातावरण बन्नेछ। परिवारसँग बसेर गरेका सामान्य कुराले पनि मन हल्का बनाउनेछन्। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज धेरै ठाउँमा आउजाउ हुन सक्छ। नयाँ व्यक्तिसँग चिनजान बढ्नेछ र त्यसबाट उपयोगी जानकारी प्राप्त हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि घरका आवश्यक काममा खर्च हुन सक्छ। सोच विचार गरेर खर्च गर्नुभयो भने पछि सजिलो हुनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आफूले दिएको वचन पूरा गर्ने प्रयास गर्नुहोस्। त्यसले तपाईं प्रतिको विश्वास अझ बलियो बनाउनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि धेरै समयदेखि थन्किएको काम मिलाउने सोच आउन सक्छ। एकपछि अर्को काम सकाउँदै जाँदा मन पनि हल्का हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि मन मिल्ने साथीसँग भेटघाट हुनेछ। लामो समयपछि भएको कुराकानीले सम्बन्धलाई अझ नजिक ल्याउनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि आज कसैले तपाईँको सुझाव खोज्न सक्छन्। अनुभवका आधारमा दिएको सल्लाह उपयोगी बन्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि दैनिक कामभन्दा फरक केही गर्ने इच्छा जाग्न सक्छ। नयाँ ठाउँ घुम्ने, नयाँ स्वाद चाख्ने वा नयाँ अनुभव लिने अवसर मिल्न सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि घरका कार्यस्थलमा नयाँ योजना बन्न सक्छ। सबैको विचार सुनेर निर्णय गर्दा पछि पछुताउनु पर्ने अवस्था आउने छैन। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि पुरानो साथी वा आफन्तसँग अचानक भेट हुन सक्छ। सामान्य कुराकानीले पुराना सम्झौता ताजा बनाउनेछ र मनमा छुट्टै उत्साह थप्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिएको भए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरित थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे विपद व्यवस्थापन चौतारी, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: ता
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: ए बा आइ गई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या

0: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओ एनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्।

0: यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्नु हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: यही असार 27 गते शनिबारका दिन
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असार 27 गते शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-67-72।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: चेली हेदी धै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइ जान्छ भन्यो
1: धै धै बा तुमले लोटरी भर्दै थिया अब
2: आथिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: ए बा आइ गई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै नि मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मी सम्पर्क हर्या

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: जान छै उडन चरी, दिन रात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 बजेदेखि 8:45 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दलित के हो?
3: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
2: के दलित मानव होइन र? के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
4: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
2: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू, तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
3: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट?
3: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
4: बैंकले कभैले कसै अवस्था मिलै तम्रो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
5: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सदैभरिलाई।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: आई बुढल्ला, सुन्छ कि नै? वानन्दे गज आगिनि न, अब समय एक ठो घर गहना नि हो, बनाइना उनी न पट्टा नि पैना त।
3: अरे गहना बनैना त हो, दुकान खोस्ती खोस्ती परेशाना तु, कहाँ बनाऊ कहाँ बनाऊ।
2: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी।
3: ए ले ले ठिके बा, चल हाली भात वट खाइ आउ, जाइका हौ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684-41-208 और 98486-39-261।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिका वडा नम्बर 9 कटासे स्थित चेतना सामुदायिक वनको सहयोगले शैक्षिक गुणस्तरमा सहयोग पुगेको अभिभावकको भनाई। असारमा ह्वात्तै बढ़यो सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति। एचई पूरक परीक्षाको नतिजा सार्वजनिक। र अन्तिम 16 बाहिरिए तीनवटै आयोजक राष्ट्र। अब मध्याह्न खबर विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले एसई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 नतिजा प्रकाशन गरेको सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिनुभयो। पूरक परीक्षा असार 1 गतेदेखि 7 गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार 1,46,507 जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए। पछिल्लो समय सामुदायिक वनहरूले उपभोक्ताहरूलाई वन पैदावार बिक्री वितरण गर्नुका साथै सामाजिक विकासमा काम गरिरहेका छन्। सामाजिक विकासतर्फका कामहरू भवन निर्माण, संघ संस्थालाई सामग्री वितरण, शैक्षिक गुणस्तरमा सहयोग पुगाउने उद्देश्यले विद्यालयलाई सामग्री वितरण, अति विपन्न परिवारका बालबालिका शैक्षिक सामग्रीसँगै ड्रेस वितरण र नगद सहयोग गर्ने गरेका छन्। जानकी गाउँपालिका वडा नम्बर 9 कटासे स्थित चेतना सामुदायिक वनले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न विद्यालयलाई शैक्षिक सामग्री वितरण र अति विपन्न परिवारका बालबालिकालाई पनि शैक्षिक वितरण किताब, कापी, ड्रेस लगायतको सामग्री प्रदान गरिरहेको सामुदायिक वनका अध्यक्ष जनक सोडारीले जानकारी दिनुभयो। सामुदायिक वनले आफ्ना बच्चाहरूलाई शैक्षिक सामग्री प्रदान गरेपछि पठन पाठनमा सहयोग पुगेको अभिभावक गीता विकले बताउनुभयो। अभिभावक मानबहादुर विक पनि आफ्नो कमजोर अवस्था भएको बेला छोराछोरीलाई सामुदायिक वनले सहयोग गरेपछि खुशी हुनुहुन्छ। सामुदायिक वनबाट शैक्षिक सामग्री पाएपछि विद्यालयमा बालबालिकालाई शैक्षिक क्रियाकलाप गराउनमा सहयोग पुगेको छ। विद्यार्थीले सहयोग पाएपछि शैक्षिक गुणस्तरमा सुधार भएको जानकी 9 कटासेको विन्ध्यवासिनी आधारभूत विद्यालयका शिक्षक सरस्वती सोडारी बताउनुहुन्छ। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढ़ेको छ। असारी विकासको प्रवृत्तिका कारण अरू समयको तुलनामा असारमा बजेट खर्च प्रगति बढ़ेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 35.20% बजेट खर्च भएकोमा असार 19 झण्डै 10% बजेट खर्च प्रगति भएको छ। असार महिनाको 19 दिनमा मात्रै प्रदेश लेखा नियन्त्रकको कार्यालयले 3,20,72,00,000 बजेट निकासा दिएको छ। जेठ मसान्तसम्म पुँजीगत 5,55,50,28% र चालू 6,22,11,45.72% गरी जम्मा 11,77,61,00,000 रूपियाँ बजेट खर्च भएको थियो। असारको 19 गतेसम्म 14,98,33,00,000 रूपियाँ बजेट खर्च भई खर्च प्रतिशत 44.81% पुगेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए। उहाँले असार 20 गतेदेखि 25 गतेसम्म अझ बढ़ी बजेट निकासा हुने गरेको बताउनुभयो। मध्याह्न खबरमा भूमिहीन र सुकुम्बासीलाई लाल पूर्जा वितरण जारी रहन्छ लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको ढड़कन कम वा ज्यादा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटि लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि। चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै वहाँले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिनुभयो। भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमि सुधार र उत्पादन केन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराउनुभयो। वहाँका अनुसार हालसम्म करिब 12 लाख भूमिहीन र सुकुम्बासीको जग्गा प्राप्तिका लागि निवेदन परेको छ। यसका लागि 61.30 करोड़ बजेट विनियोजन गरिएको छ। सुशासन र पारदर्शितालाई महत्व दिँदै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै डिजिटल रूपान्तरणसँग जोडेर काम गरिरहेको जानकारी गराउँदै वहाँले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताउनुभयो। मन्त्री रावलले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसंगति अन्त्य हुने विश्वास व्यक्त गर्दै संघीय निजामती ऐन जारी गरी निजामती ऐन जारी भएपछि प्रशासनिक संघीयता प्रभावकारी हुने बताउनुभयो। सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाएको छ। गत बिहिबार स्वीकृत शिक्षा नियमावली 10 संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ। विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा 5 वर्ष अगाडि नै कुनै राजनीतिक दलको सदस्यता नलिएको संशोधित नियमावलीमा भनिएको छ। भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, फोड तथा आगजनी, लागू औषध बिक्री वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धिकरण, अवैध रूपमा वन्यजन्तु ओसार पसार, संगठित अपराध, राहदानी दुरूपयोग, जातीय भेदभाव तथा छुवाछुत, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन पाउँदैन। विद्यालयको हिउँदे र वर्षी विदा कटौती भएको छ। अब 30 दिन मात्र विदा दिइनेछ। यसअघि हिउँदे र वर्षी विदा 45 दिनको थियो। सरकारले शनिबार र आइतबार 2 दिन विदा दिइरहेकाले हिउँदे र वर्षी विदा कटौती गरेको हो। तर विद्यालयमा काम गर्ने समय भने 220 दिन नै राखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 1 साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ। विभागले सोमबार बुढा नीलकण्ठ स्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनु भनी पत्र टाँस गरेको हो। पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ। विभागले यस अघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि माथि अनुसन्धान गर्न पूर्जी काटिसकेको थियो। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायमा उजुरी परेको छ। त्यसकै अनुसन्धानका लागि उनका नाममा बयानका लागि पूर्जी काटिएको स्रोतको भनाई छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
0: अब पुनः बाँकी खबर। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पंक्षी तथा वस्तुको क्षतिपूर्ति स्वरूप रू 52 करोड़ एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा 75% राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता मुकुल उपाध्यायले पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका बैंक खातामा एक साताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रणका नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ। विभागका प्रवक्ता उपाध्यायले पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाण वन सहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। अब खेल समाचार। तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप 2026 बाहिरिएका छन्। जारी विश्वकपमा आयोजक राष्ट्रको रूपमा रहेका अमेरिका, क्यानेडा र मेक्सिको अन्तिम सोह्रबाट बाहिरिएका हुन्। मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग 4-1 पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो। समूह चरणमा अस्ट्रेलिया र प्रागवेलाई पराजित गरेको अमेरिका टर्की एसँग पराजित भएको थियो। समूह विजेता बन्दै अन्तिम 32 पुगेको अमेरिका बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम 16 पुगेको थियो। अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्याण्डसँग पराजित हुँदा अन्तिम 16 रोकिन पुग्यो। समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोले अन्तिम 32 इक्वेडरलाई हराएको थियो। अन्तिम 16 इंग्ल्याण्डसँग हार्दा मेक्सिको सपना पनि पूरा हुन सकेन। समूह चरणमा एक जित, एक हार र एक बराबरी खेलेको क्यानेडाले अन्तिम 32 सहज प्रतिस्पर्धी पायो। घरेलु मैदानमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडाले पहिलो पटक नकआउट चरणमा जीत दर्ता गर्यो। तर अन्तिम 16 मोरक्कोसँग पराजित हुँदा क्यानेडाको विश्वकप यात्रा टुङ्गिन पुग्यो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिका वडा नम्बर 9 कटासे स्थित चेतना सामुदायिक वनको सहयोगले शैक्षिक गुणस्तरमा सहयोग पुगेको अभिभावकको भनाई। असारमा ह्वात्तै बढ़्यो सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति, एसई पूरक परीक्षाको नतिजा सार्वजनिक। र अन्तिम 16 बाहिरिए तीनवटै आयोजक राष्ट्र। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
5: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
5: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: आई बुढल्ला सुन्टो कि नै वानन्दे गुवाज आगिनिन अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
7: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
6: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाकान छ कि कतरा सुघर बनाकन ल बाटी
7: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में गलगहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
6: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846349261।
8: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
8: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
6: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
8: अब त म ढुक्क।
9: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
6: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले

0: समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98164-6204।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी. म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग्यो.
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ? के भएको छ हौ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने. म त हैरान भइसकेँ. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी. सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ. भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्. साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली.
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज.

0: हजुर बिल्कुल रमाइलो गीतके पाछे फ्यान्सले स्वागत भयो कार्यक्रममा एकदमै रमाइलो गीतके पाछे फ्यान्सले स्वागत भयो कार्यक्रममा आफ्नै घरमा रमाइलो गफ होइ टी बा क्याक पराउ र कार्यक्रममा आफ्नो सहभागी जनैते कवि कनमय जानकारी गर्दै बाटो त कार्यक्रममा चाहिँ आफ्नो हाम्रो सहभागी जनैते कवि 0915 61 255 अथवा 0915 61 255 लाइन एकदमै खुल्ला भा कार्यक्रममा सहभागी जनैबी आफ्नो हाम्रो रमाइलो गफी और रमाइलो रमाइलो हाम्रो आफ्नो हुकनके सँगै बातचित बटो आफ्नो हुकनके सँगै मन परल आफ्नो रोजल खोजल सोचल गीत खान हाम्रो आफ्नो हुकन सुनाप कनमय आफ्नो हुकन जानकारी करती करती बाठेपर एक घसी आफ्नो हुकनके सँगै हाम्रो अति व्यापारिक विश्राम अर्जे व्यापारिक विश्रामके पाछमै नै बाटो रेडियो छोडेर कहाँ पनि जीवित सबलाई के सर्ट कमर्सियल ब्रेक ब्रेकके पाछमै नै बाटो
1: सापन कुछु नि कराइ साँप कुछु नि कर्त ल्या ऊ अपने चल गेल त कुछु कराइल त ओ सक्कु साँप बिखा फेनी र त
2: बिखा हो कि नि हो कसी कति दाई
3: ल्या नेपालमा पाजिना बिखा साँपनको विषयमा सुन एक ठोर गरैचा जोन खास कैख रातिक समयमा घरभित्र पैठ सेक्छ यी कटलसे निबठाई फे स्याकत तर कटलक पाछ देही भाग जो निचलना कैख सास फ्यार जो निसेक्ना मेसे लक्व होइसेक्छ औरठ डोम जोन बडा रिसाहा मेरिक रह निकर फाँट फुले ठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कैख सन्ध्या बिहान देख पर्छ निक्र कटलसे फे लक्व होइसेक्छ ओ औरठ कैली जातक साँप निक्र कटल कलसे कटलक भाग सुई था ओ बरा कर रसे बठे था रकत थे पाची होकर रकत बहना हुई से था उसने कहा हमार देशक तराई सक्कू भूभाग में पा देना बगोपने न फुनकारना साधे सांप ई सांप दस लाख बेरहमेन कम खेल पा दे था तर हिकर न कटाई एकदम खतरनाक रहा
4: बर्खा छ्याको अनाज बिग्रिना समयमा सापनको कटाई अथवा दसैँको घटना धिउर बिनाका था बैहा हो औ प्राकृतिक प्रकोपको कारण सापनको बछारा नासिदे सापनको दसैँको घटना धिउर बिनाका लगपा जाए
5: झुर जसिन सापनको दसाई हानिकारक नि रह उहो फे यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
1: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्छा
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: घर कहिया सिर्जैबो पाछसे सुरु करल मने घर सिजार सेक्ल
8: अरे का करुरी बुढिया कठुवा खोजत खोजत परेशान हो गेल बाटु मिल्बो मिल्बो नि करत का कैन हो का
7: मिस्तरान बर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुहाका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्रफे पटानी हुइन कि गोङ्गुवा बुढो हो न कबु कहुँ र घुम जाए त थाहा पाए
9: UPVC ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
10: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541 43 26
11: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
12: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ
12: ई सेवा सबै सधैँ सँगै
13: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
14: यही असार 27 गते शनिबारका दिन
13: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
14: डाक्टर आउने दिन असार 27 गते शनिबार
13: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
15: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
16: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
15: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
16: के गर्छ र सन मेडिकेयरले?
15: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
16: यति गरेपछि धेरै राहत हुने रहेछ त।
15: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
16: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिटाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
1: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: यही असार 27 गते शनिबारका दिन
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन असार 27 गते शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
8: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 0915233312 र 5239049।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बटियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं, सतर्क गरौं, ठगी बटिए बचौं।
4: सिद्धार्थ बैंक बटियाई, जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई।

0: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि? छिटो ल्याऊ न।
3: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
3: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिड्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला ठाडे बस्नुहोस् है।
4: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
3: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
5: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली
5: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
6: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 9807106772
10: स्वास्थ्यका लागि पानी

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: साउन 9 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
2: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टीकापुर, कैलाली।
5: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको

0: पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीना देखि देश का विभिन्न स्थान में यह रोग देखा परि रहेको छ। पशु सेवा विभाग सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रण का प्रयास भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोग को संक्रमणबाट बच्न एवं रोग नियन्त्रण में सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ECG सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844827359 र 9848423159। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
7: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ
6: यो ओसीएमसी भनेको के आयो फेरि
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
6: ओसीएमसीले के सहयोग गर्छ त
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com
9: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
4: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरी भएर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: ता
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दु बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
5: 80% रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।

0: डेलिभरीका लागि
1: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
2: सम्पर्क मोबाइल नम्बर 98017 10672।
3: स्वास्थ्यका लागि पानी

0: आइकै पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पाथे खुसबु चाहिँ थै गए
1: किछु नै माई बिलाएर लै
2: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि
3: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो त्यो बरबर बरबर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको थियो त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: ए सन्तेकी आमा, पर कान्छा शालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई छग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौं, उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
4: सिद्धार्थ बैंक बठियाई, जनहितमै जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सदैव भरिलाई।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: बैङ्कले कभैले कसै अवस्था मिलै तम्रो एटीएम, मोबाइल र इन्टरनेट बैङ्किङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तुमलाई छग्दो खोज्जाछ। सँगै बैङ्कको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागिबर बैङ्कमी सोधौं, सतर्क रहौ, ठगी बठिए बचौं।
3: सिद्धार्थ बैङ्क बठियाई, जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आगामी 3 दिनलाई टीकापुर आसपासमा वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। कैलालीको जानकी गाउँपालिकामा बाढ़ीजन्य विपदको जोखिम घटाउन समुदायलाई बलियो बनाइँदै पूर्व सूचनामा समुदाय सचेत बन्दै। जानकी नौकटासे स्थित चेतना सामुदायिक वनको सहयोगले शैक्षिक कुरै स्तरमा पुगेको अभिभावकको भनाई। र 23 दिनपछि सुदूरपश्चिमको बजेट प्रदेश सभामा टेबुल छलफल र पारित प्रक्रिया अन्यलमा। खोज खबर अब विस्तारमा। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। केही स्थानमा वर्षा समेत भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै पहाड़ी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कैलालीको टीकापुर आसपासका क्षेत्रमा आगामी 3 दिनसम्म पनि वर्षाको सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो।
1: अहिलेको अवस्था हेर्दाखेरि चाहिँ अब टीकापुर आसपास क्षेत्रतिर बादलहरू लागिरहेको अवस्था नै देखिन्छ। रातितिर पनि वर्षा हुन सक्ने सम्भावना देखिन्छ त्यो क्षेत्रको लागि। र आगामी 3 दिनसम्मको मौसम पूर्वानुमान हेर्दाखेरि चाहिँ टीकापुर आसपास क्षेत्रतिर विशेष गरी राति बिहानको समयमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने सम्भावना, दिउँसो केही खुले पनि अपराह्न साँझतिर र यो बिहानी पख चाहिँ बादलहरू विकसित हुने र मेघगर्जन चट्याङ सहित पानी पर्न सक्ने सम्भावना रहन्छ। आज भोलि पर्सिको लागि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना चाहिँ टीकापुर, कैलाली आसपासको क्षेत्रहरूतिर देखिन्छ। र एक दुई स्थानमा कतै कतै चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना चाहिँ देखिन्छ। कैलाली आई र कञ्चनपुर आसपासको क्षेत्रहरूतिर सम्भावना रहेको छ।
0: आगामी 3 दिनसम्म पनि वर्षाको सम्भावना भएकाले बाढ़ी, पहिरो आउने, डुबान हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन समेत मौसमविद लामिछानेले नागरिकलाई आग्रह गर्नुभएको छ।
1: विशेष गरी अहिले दिनको समयमा वर्षा हुने गतिविधिहरू चाहिँ अझ बढ्दै जाने हुन्छ र वर्षा पनि भइरहेको अवस्था छ विगत केही दिनदेखि। र त्यसले गर्दाखेरि चाहिँ यो त्यो क्षेत्रहरूमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले चाहिँ जुन वर्षाबाट हुने जुन डुबान, बाढ़ीको जोखिम भएका क्षेत्रहरू र पहिरोको जोखिम भएका क्षेत्रहरूमा बस्ने जुन सर्वसाधारणहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आवश्यक सतर्कता अपनाउनु पर्यो। र मौसमसँग सम्बन्धित पछिल्लो जुन सूचनाहरू छ त्यो चाहिँ जानकारी दिएर काम कारवाहीहरू अगाडि बढाउन अनुरोध गर्न चाहन्छु।
0: कैलालीको जानकी गाउँपालिकाका वडा नम्बर 3, 4, 6, 7 र 9 बाढ़ीजन्य विपदको जोखिममा छन्। जानकीमा कर्णाली र पथेर नदीले बाढ़ीजन्य विपद निम्त्याउने गरेको छ। वर्खामा यी नदी भइरिएर अनियन्त्रित हुँदा आउने बाढ़ीबाट हरेक वर्ष सयौं परिवार प्रभावित हुने गरेका छन्। बाढ़ीजन्य विपदको जोखिम कम गर्न पालिकाले समुदायको क्षमता अभिवृद्धिमा जोड़ दिएको छ। थप खबर रत्नापुन मगरबाट।
2: कर्णाली र पथ्रया नदीका कारण यहाँ हरेक वर्खामा डुबानको समस्या हुन्छ। वडा नम्बर 6 स्थित सामुदायिक विपद व्यवस्थापन समिति लम्की पूर्वाका अध्यक्ष तथा बड़घर जोग बहादुर चौधरी विपद व्यवस्थापन बारे आफूहरू सक्षम हुँदै गएका, पूर्व तयारी बारे सिकेका, समुदायमा सूचना प्रवाहमा बढ़ी प्राथमिकता दिने गरिएको बताउनुहुन्छ।
3: हामी सबै कुराहरू सिकिराखेका छौं र उहाँले सिकाउनु भएको कुरा सिकिसकेका छौं र अन्य कुराहरू सिक्ने छौ भन्ने लाग्छ। हामीले व्यवस्थापन गर्ने सिकेका छौ र अरूलाई पनि सिकाएका छौ। हजुर, बारीबाट बस्नको लागि पूर्व तयारीको कुरा पनि सिकेका छौ। साइरन बजाउँछौ अनि अन्य चिराकी घुमाउँछौ।
2: प्राथमिक उपचार कार्यदलका संयोजक तथा महिला स्वास्थ्य स्वयंसेविका दीपक देवी न्युपानी समुदायमा विभिन्न किसिमका तालिम दिएकाले समुदायमा आउने मौसम अनुसारका विपदको सामना गर्न समुदायको क्षमता बढ़ाउने गरिएको बताउनुहुन्छ। समुदायमा कर्णाली नदीको पानीको अवस्थाबारे समुदायमा जानकारी दिने, खोज तथा उद्धारका लागि आवश्यक सामग्री समेत भएकाले सहज बन्दै गएको बताउनुहुन्छ।
4: हामीलाई के चाहिन्छ, बाढ़ी आग लागि भयो भने सूचना गर्नलाई पनि हामीले धेरै सामग्रीहरू पनि छ हामीसँग यसरी राखेका छौँ। खोज तथा उद्धारको लागि अब लाइफ ज्याकेटहरू भयो अनि यो पानीमा जानु पर्यो अब डुब्नबाट बच्नका लागि हामीले यो पम्पहरू पनि हामीहरूसँग छ होइन, अब यस्तो किसिमको छ। हामीले यसरी कार्यक्रम गर्ने गरेका छौँ समुदायमा चाहिँ हामीले अब चिराकी मार्फत पनि सूचना प्रवाह गर्ने गरेका छौँ। अनि यदि कुनै ठाउँमा आग लागि भयो अथवा कुनै ठाउँमा अब बाढी पहिरोबाट चोटपटक लागेकाहरूलाई पनि प्राथमिक उपचार पनि गर्ने गरेका छौँ। प्राथमिक उपचारमा हामीले यहाँ गर्न सक्ने भनौँ, चोटपटक लाग्यो उनीहरूलाई कस्तो छ, व्यवस्था कि छैन, होइन, उनीहरूलाई त्यस्तो किसिमको हेरेर उनीहरूलाई यहाँ सामान्य उपचार गरेर स्वास्थ्य संस्थामा लैजानेसम्म हामीले व्यवस्थापन गर्छौँ।
2: विपद व्यवस्थापन समितिका उपाध्यक्ष जगत कुंवर रानी कुला कटानले बाढ़ीको जोखिम रहेको, नदीजन्य पदार्थको जथाभावी उत्खननले थप जोखिम बढ़ाउँदै गएको, जंगली जनावरको आतंक रहेकाले त्यसमा ध्यान दिन आवश्यक रहेको बताउनुहुन्छ।
5: अहिले हाम्रो यो लम्की पूर्वमा पनि खासै त्यस्तो समस्या त आएन, तर पनि हामी जोखिममै छौ, किनभने चाहिँ हाम्रो क्षेत्रमा जंगली जनावरहरू पनि छ, प्लस अनि यो हाम्रो नजिकै भएको रानी कुला पनि वर्षेनी कटानी भइराखेको छ, जंगल पनि नष्ट गरे, त्यही कारणले बढ्दो यो अवधिमा उत्खनन पनि त्यत्तिकै भइराखेको छ, ढुङ्गा बालुवाहरू पनि हामीलाई लगभग जोखिममै पार्ने भएको छ। किनभने पछि अहिले हाम्रो यो प्रदेश सरकारले पनि यसको टेन्डर गर्छ, यहाँबाट ढुङ्गा बालो पहिला लगभग जमिन र नदीको एक दुई फिटको उचाइमा गहिराईमा थियो, अहिले भनेपछि लगभग 10 फिटको गहिराईमा पुगिसकेको छ नदी वर्षेनी, अनि जमिन पनि हामीहरूको लगभग अलिकति 100 मिटर जति पनि थिएन, अहिले त लगभग 500 मिटर भन्दा बढी पनि फैलिसकेको छ नदी, त्यही कारणले नदीको पनि यसको लागि पनि पहल गरिदिनु होला। काम गरिसकेपछि त्यसको रोकथाम पनि गर्नु पर्यो, तटबन्धहरू बाँध्ने यस्ता गर्ने काम पनि ध्यान राख्नु जाओस्।
2: प्राथमिक उपचार कार्यदलका सदस्य बिना कडायत बाढ़ीको समयमा सामान्य चोटपटक लागेका मानिस, समस्यामा परेका मानिसलाई कसरी बचाउने भन्ने बारे तालिम लिएकाले पूर्व तयारीमा रहने गरेका बताउनुहुन्छ।
6: प्राथमिक उपचार चोटपटक लाग्यो भने जस्तै बाढ़ीमा पर्नुभयो भने डुबान भने उनीहरूलाई मलम पट्टी लगाउँछौँ, हात खुट्टा भाँचे भने उनीहरूलाई ब्यान्डेज बाँधेर, पानी अब खाएर डुबेर आएछन् भने उनलाई अब कसरी गराउने अनि त्यो तालिम सिक्किम, अनि ठाउँमा लग्नु पर्यो भने प्राथमिक उपचारको लागि लिनु पर्यो, अब ठाउँमा टाढा लिनु पर्यो, उनीहरूलाई राम्रोसँग गरेर अनि जस्तै एम्बुलेन्सहरू अब राम्रो एरिया छुट्टा हेरेर स्वच्छ ठाउँमा राखेर, अहिलेसम्म त भएको छैन भनौ, अब भएपछि गर्नेछौ भन्ने छ, त्यही पनि तालिमहरू हामीले गर्दै आएको छौ।
2: जानकी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष इन्द्र चौधरी विपद व्यवस्थापनमा काम गर्दा समुदाय स्तरीय समिति निकै प्रभावकारी काम गरिरहेका, संघ संस्थाको सहयोगले पालिकाका समुदायमा रहेका विपद व्यवस्थापन समितिको क्षमता विकास भएको बताउनुहुन्छ।
7: बी ग्रुपले जुन समुदाय स्तरमा समिति गठन गरेका छ यो अझ प्रभावकारी भयो। हामीले पनि बिजनेसमा 1-2 आर्थिक वर्षमा जस्तै कि खोज तथा उद्धार तालिमहरू चाहिँ दिएका थियौं, र जस्तो यति सामग्री जति यहाँ छ नि यो किसिमको सामग्री वाडामा पनि छ, अब जस्तो एउटा वाडालाई 2 ठाउँमा सामग्री हुनु भनेको पर्याप्त हुनु सरह नै हो। उहाँहरू चाहिँ यति चाहिँ यहाँ कुरा राख्दाखेरि अझ यहाँ चाहिँ एउटा आफूमा चाहिँ समुदाय स्तरमा पनि उहाँ चाहिँ अझ चाहिँ तयारी भइसक्नु भएको छ, हो क्षमता विकास भइसकेको छ भन्ने चाहिँ महसुस भएको छ, र अब चाहिँ सम्पूर्ण चाहिँ वाडा कार्यालय या वाडा सरकारमा मात्र सीमित नभएर उहाँ चाहिँ जति नजिक उहाँहरूलाई चाहिँ विपद पर्यो भने उहाँ चाहिँ त्यति नै उद्धार गर्न सक्नुहुन्छ जस्तो मलाई चाहिँ महसुस चाहिँ भयो, र जनशक्ति पनि आफै उत्पादन क्षमता विकास उहाँमा भइसकेको छ, र अब यो भन्दा पनि नयाँ किसिमको हामी तालिमहरू दिन सक्छौ जुन यहाँ बी ग्रुपले दिया छ, त्यो भन्दा अब फरक के छ त, उहाँहरू नलिएको अनुभव नगरेको त्यो किसिमको तालिम दिएर उहाँहरूको क्षमता विकास गर्न सकिन्छ जस्तो लाग्छ।
2: यसका साथै जानकीमा मौसमको पूर्वानुमान सम्बन्धी सूचना वडा तथा समुदायका संयन्त्रबाट बाढ़ीबाट सम्भावित जोखिममा रहेका समुदायमा पुगाउने गरिन्छ। पूर्व सूचनामा बढ़ी काम हुँदा जोखिम कम हुने गरेको छ। समुदायमा रहेका विपद व्यवस्थापन समिति सक्रिय हुँदा विपदको जोखिम न्यूनीकरणमा सहयोग पुगेको उनीहरूकै भनाई छ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
8: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंछीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंछी तथा पंछीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंछी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंछी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंछीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागू औषध मुद्दाका थुनुवा फरार भएको घटनामा छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि डीएसपी योगेन्द्र तिमिसेनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ। आइतबार राति लागू औषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नगाजी हिरासतबाट फरार भएका थिए। उक्त घटनापछि ड्यूटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार थुनुवा संजय नगाजीको खोजी कार्य तीव्र पारिएको छ। पछिल्लो समय सामुदायिक वनहरूले उपभोक्ताहरूलाई वन पैदावार बिक्री वितरण गर्नुका साथै सामाजिक विकासमा पनि काम गरिरहेका छन्। सामाजिक विकासतर्फका कामहरू, भवन निर्माण, संघ संस्थालाई सामग्री वितरण, शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई सामग्री वितरण, अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसँगै ड्रेस वितरण, नगद सहयोग गर्ने गरेका छन्। थप खबर गीता चौधरीबाट।
9: जानकी गाउँपालिका ओडा नम्बर 9 कटासे स्थित चेतना सामुदायिक वनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई शैक्षिक सामग्री वितरण र अति विपन्न परिवारका बालबालिकालाई पनि शैक्षिक सामग्री, किताब कापी ड्रेस लगायतको सामग्री प्रदान गरिरहेको छ। सामुदायिक वनका अध्यक्ष जनक सोडारी:
10: हाम्रो विद्यावासिनी स्कूल छ अनि त्यहाँ पनि अब साना बालबालिकाहरू पढ्छन्, जो एकदम निम्न एकदम गरिबी निवार भन्नाले एक कट्ठा जग्गा नभएका मान्छेहरू पनि छन् यतातिर। अब उहाँहरूलाई स्कूललाई पनि अब हामीले चेतना सामुदायिक वनबाट नै हेरेका छौँ अनि गत वर्ष पनि हामीले लगभग 60-70 हजारसम्मको हामीले सामान, जस्तै खेलौना, कापी कलम अनि ड्रेस झोला त्यस्तै सामग्रीहरू किनिदिएका थियौँ भने यो वर्ष पनि स्कूललाई हामीले लेख्ने कापीहरू, केही सामान त्यहाँभित्र अहिले बच्चाहरूलाई खाना बनाउन सामग्रीहरू जरुरत परेको बेला अहिले उहाँहरूलाई टोप भयो अनि बर्तनहरू लगभग हामीले 30-32 हजारको एकचोटि पनि गरेका छौँ स्कूललाई।
9: सामुदायिक वनले आफ्ना बच्चाहरूलाई शैक्षिक सामग्री प्रदान गरेपछि पठन पाठनमा सहयोग पुगेको बताउनुहुन्छ अभिभावक गीता बिक:
11: कापी किताब अब झोला ड्रेस मिलेको छ, सहयोग गरेको छ, तिर्न दिनलाई समस्या थियो, मिलेकै छ, चलेकै छ।
9: अर्का अभिभावक मानबहादुर बिक पनि आफ्नो कमजोर अवस्था भएको बेला छोराछोरीलाई सामुदायिक वनले सहयोग गरेपछि खुसी हुनुहुन्छ:
12: हामीलाई ड्रेस मिलेको छ, कापी कलमहरू मिलेका छन्, सबै सामान त सबै पुगेको छ, कापी कलम ड्रेस पढाइ लेखाइ पुगेको छ।
9: सामुदायिक वनबाट शैक्षिक सामग्री पाएपछि विद्यालयमा बाल बालिकालाई शैक्षिक क्रियाकलाप गराउनमा सहयोग पुगेको छ। विद्यार्थीले सहयोग पाएपछि शैक्षिक गुणस्तरमा सुधार भएको जानकी नौ कटासेको बिन्देवासिनी आधारभूत विद्यालयका शिक्षक सरस्वती सोडारी बताउनुहुन्छ:
13: अनि हाम्रो चेतना सामुदायिक वनले हाम्रो बिन्देवासिनी आधारभूत विद्यालयलाई गत वर्ष भन्दा पनि 2-3 वर्ष अगाडि 70 हजार बराबरको सामान, पोसाकदेखि लिएर झोला, कपी, ड्रेस अनि शैक्षिक सामग्रीहरू पनि उपलब्ध गराइदिनु भएको थियो। त्यो उपलब्ध गराउँदाखेरि हामीलाई पनि पठन पाठनमा धेरै सजिलो पनि भयो अनि बच्चाहरूले पनि एकदम आकर्षण भएर पढाइमा ध्यान दिने, खेल सामग्री पाउँदाखेरि झनै खुसी भएर प्रभावित भए।
0: सरकारले सुशासन, प्रबन्धन र भ्रष्टाचार नियन्त्रणलाई सुदृढ बनाउन राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले उक्त नीति पारित गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जारी गरेको नीतिले सार्वजनिक जीवनका सबै क्षेत्रलाई समेट्दै सदाचारयुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। यस नीतिमा सरकारी कर्मचारी मात्र नभई राजनैतिक दल, गैर सरकारी संस्था, कूटनीतिक क्षेत्र, निजी क्षेत्र तथा संचार माध्यमका लागि समेत आचार संहिता र दायित्व स्पष्ट गरिएको छ। नीति अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पद र सरकारी सम्पत्तिलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न पाउने छैनन्। जनप्रतिनिधि तथा पदाधिकारीले निर्णय प्रक्रियामा स्वार्थ मान्जिने अवस्था आएमा सो निर्णयबाट अलग रहनुपर्ने व्यवस्था गरिएको छ। साथै पदमा नियुक्त हुनु अघि र पदबाट बाहिरिएपछि अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 23 दिनपछि मात्रै प्रदेश सभामा बजेट टेबल गरिएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष 2083-84 को बजेट अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक सभा समक्ष टेबल गर्नुभयो। यस्तै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले महालेखा परीक्षकको प्रतिवेदन सहित थारू आयोग, मधेसी आयोग, मुस्लिम आयोगका वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्नुभयो। बजेट प्रदेश सभामा बजेट टेबल भए पनि बजेटमाथिको छलफल भने अझै अनिश्चित बनेको छ। बजेट सम्बन्धित विधेयक र प्रतिवेदन पेश भएपछि सभामुख भीमबहादुर भण्डारले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
15: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
14: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
15: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
16: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
17: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। प्रतिनिधि सभाका सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले निर्णयार्थ पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भयो। यसअघि प्रतिनिधि सभा बैठकमा पनि विनियोजन विधेयक पारित भइसकेको छ। यो सँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% बढ़ाउने लक्ष्य लिएको छ। त्यस्तै मुद्रास्फीति दर 5.5% भित्र राख्ने लक्ष्य लिएको छ। मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले बताउनुभयो। बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गरेको पौडेलले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। बर्खाको समय शुरू भएको छ। यो समयमा कहिले धेरै गर्मी हुने, कहिले पानी पर्ने सम्भावना हुन्छ। आजको जनावाजमा हामीले केही नागरिकलाई बर्खामा हिँडडुल गर्दा के कुरामा ध्यान दिनुहुन्छ भनी सोधेका छौं।
18: मेरो नाम सुस्तिका नाथ हो, म बलक्सीबाट बोलेको। हाम्रो घर अगाडिको बाटोमा एकदम बर्खामा पुरा पानी जाम हुन्छ, अनि यसो बाटोतिर रुखहरू लगाएको भए गर्मी आयाममा शीतल पनि हुन्छ। अलि पानी पर्दा फेरि घरबाट बाहिर निस्किने बेला अलि होस पुर्याएर निस्किनु होला, किन भनिसकेपछि झारीतिर सर्पहरू धेरै निस्किन लागिसकेछन् बर्खायाममा। बाटोमा हिँड्दाखेरि धेरै गाह्रो हुन्छ, किनभने यताबाट जाने बेला पुरा झारीबाट सर्प सर्प आउँछन्, अनि हाम्रो घर अगाडिको बाटो पनि पिर भएन, धेरै समस्याहरू हुन्छ।
19: नमस्ते, मेरो नाम सरस्वती मल्ल शाह हो, टिकापुर 1 ब्लक नम्बर 3। ठ्याक्कै यो हाम्रो घर पछाडिको नालीहरू चाहिँ हाम्रो यो जग्गा भन्दा अलि अगाडिसम्म मात्रै बनेको छ, अनि त्यो नालीको पानीहरू जम्मै हाम्रो त्यो बारीमा गएर घरभित्र एकदमै जाने, एकदमै जाने सम्भावना अस्ति अस्ति एकदम डर लागेर कस्तो भएको थियो अनि नाली पनि बनाउनु पर्छ ढक्कनहरू केही पनि छैन गाह्रो छ भनौँ सी ब्लकमा यो रोड पनि पिच कहिले बनियो थाहा छैन धारपात पनि एकदमै सर्वहरू पनि एकदमै देखिन्छ.
20: नमस्कार म माधव तिमिलसेना टिकापुर नगरपालिका वार्ड नम्बर 1 पलक्सी. यो बर्खाको सिजनमा हामीले अत्यन्तै सतर्कता अपनाउन आवश्यक छ. मच्छरको टोकाइबाट बस्न फुल लुगा लगाउने मच्छरदानीहरू प्रयोग गर्ने रातिको समय सकेसम्म बाहिर ननिस्किने यदि निस्किनै पर्यो भने हातमा उज्यालो टर्च लाइट बोकेर निस्किने फुल जुत्ताहरू प्रयोग गर्ने बाटोमा हिँड्दाखेरि पानी आयो अथवा केही भयो भने चट्याङ पर्ने सम्भावना त्यस्तो देखियो भने घरभित्र सुरक्षित स्थानमा बस्ने र खुला चौरतर्फ सुरक्षित स्थानतर्फ जाने रुखको ओत नलाग्ने अनि गाडी चलाउँदाखेरि पनि अत्यन्त जोखिम हुनाले ट्राफिक नियमको पालना गरेर चलाउँदाखेरि हामी सुरक्षित रहन सक्छौँ. सुरक्षा सतर्कता अपनाउनु आवश्यक हुन्छ.
21: मेरो नाम सुस्तिका नाथ हो. म बलक्सीबाट बोलेको. हाम्रो घर अगाडिको बाटोमा एकदम बर्खायाममा पुरा पानी जाम हुन्छ अनि यस्तो बाटोतिर रुखहरू लगाएको भए गर्मी आयाममा शीतल पनि हुन्छ अनि पानी पर्दा फेरि घरबाट बाहिर निस्किने बेला अलि होस पुऱ्याएर निस्किनु होला. किन भनिसकेपछि झारीतिर सर्पहरू धेरै निस्किन लागिसकेछन् बर्खायाममा. बाटोमा हिँड्दाखेरि धेरै गाह्रो हुन्छ किनभने यताबाट जाने बेला पुरा झारीबाट सर्प सर्प आउँछन् अनि हाम्रो घर अगाडिको बाटो पनि पिच भएको छैन. धेरै समस्याहरू हुन्छ.
22: नमस्ते मेरो नाम मदन राज नेपाने. म टिकापुर 1 बस्छु. खास गरिकन वर्षायाममा के कस्ता समस्याहरू आइलाग्छन् भन्ने कुरा हो. बर्खा भन्ना साथ बाढीको समस्या हुन सक्ने बाटोघाटो बिग्रन सक्ने त्यो त छ. तर पछिल्लो चोटि बाटोघाटोहरू राम्रो बनेको छ. तराई क्षेत्रमा बाटोको समस्या भन्दा पनि खोला नालामा बाढी आउने समस्या भन्दा पनि बर्खायाममा सर्पहरूको बिग्रिने र ती सर्पहरूले जहाँ पनि टोक्न सक्ने तपाईँको बिस्तारामा पुगेर पनि टोक्न सक्ने बाटोमा हिँड्दा पनि टोक्न सक्ने भएको कारणले गर्दाखेरि खास गरिकन बाटोमा हिँड्दाखेरि अँध्यारोमा हिँड्दाखेरि वर्षायाममा विशेष ध्यान दिनुपर्छ.
0: रौतहट गरिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित चारजना विरूद्ध 2,75,62,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादव सहित गरिमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश श्याम शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो. धनगढ़ी पुमा नगरपालिका तीन बोराडाँडी स्थित दिलासनी सामुदायिक वन क्षेत्रमा इको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ. प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण भइरहेको पार्कले धनगढ़ी तथा कञ्चनपुर क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ. उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रम मार्फत निर्माण भइरहेको पार्कका लागि 30,00,000 रूपियाँ विनियोजन गरिएको छ. नदी उत्खननका कारण बर्दिया राजापुर सोना जातिको सुन खोज्ने पेसा संकटमा परेको छ. प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा संकटमा परेको हो. त्यसो त उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेरै बित्ने गर्छ. यी जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो. पेसा नदी किनारमा सुन खोज्ने माछा मार्ने हो. बस्ती पनि नदी किनारमै हुन्छन्। पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो. हामीले पनि यही काम गरेका छौं आशाले भन्नुभयो. नदीको उत्खननले पेसा संकटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न बाध्य भएका उहाँले बताउनुभयो. यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि. आगामी तीन दिनलाई टिकापुर आसपासमा वर्षाको सम्भावना. सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह. कैलालीको जानकी गाउँपालिकामा बाढीजन्य विपदको जोखिम घटाउन समुदायलाई बलियो बनाइँदै पूर्व सूचनामा समुदाय सचेत. जानकी नौ कटासे स्थित चेतना सामुदायिक वनको सहयोगले शैक्षिक गुणस्तरमा सहयोग पुगेको अभिभावकको भनाई. र 23 दिनपछि सुदूरपश्चिमको बजेट प्रदेश सभामा टेबुल छलफल र पारित प्रक्रिया अन्यलमा. हवस् त अहिलेलाई खोज खबर यति नै. हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला. अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु. नमस्कार.
23: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध.
1: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीनादेखि देश का विभिन्न स्थान में यह रोग देखा परिरहेको छ। पशु सेवा विभाग सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रण का प्रयास भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोग को संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक। अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने, बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने।
1: निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
0: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि 33 लाख निकासा।
2: कपड़ा उद्योगको 33 लाख रूपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ।
0: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण। मौजदात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
3: भक्तपुरमा नै अलिक घट्दो क्रममै छ भने काभ्रेको, पनौती, बनेपा, हिरिखेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ बढ्दो क्रममा चाहिँ रहेको छ।
0: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो। छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ। तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा प्राप्त विदेशी मुद्रा संचित कायम राख्ने, आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
1: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
5: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
2: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ हेटौँडा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
5: सरकारले मौजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
6: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ। यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुरमा पासपोर्ट विभागमा 2 दिन र नियोगको जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
5: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाइएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आयोगको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मोचा काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
7: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोध्दै गर्नु होला, यही बस्नु होला, खानाको चाहिँ अब जग गर्नु है, पैसा पैसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देश पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटो भन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ, 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
5: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
8: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौंमा महोत्तरी, त्यसपछि बारा थट्यो भइहाल्यो, अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि, काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ, र भक्तपुरमा नै अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, भिरिखेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
5: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना नेगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
9: सन्तोषी रावल।
10: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
11: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
10: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको सम्वादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
13: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
14: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
15: संसद
9: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
15: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
16: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
17: हमरा दुख में तो सरकारी खेती करी छोड़ा पानी पी रहा अखन तो ही हमारे खेत में बैठ।
9: खुला संसद, सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद।
16: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद।
9: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 129,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला 2 वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
11: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिया छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिया छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यकता छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिया छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि टेस्ट मात्रै अनि भन्न सकिन्छ कि
19: जसो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली बैंकले विदेशी बैंकहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
11: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन। कार्यविधि आउँदाखेरि धेरै कुकुलो सवाल ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ। यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा।
20: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने कति बेला चाहिँ मल दिने कुन बेला पानी दिने त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
0: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको

0: अनि काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: तिनाथ झासँग कुराकानी गरेका छौ।
2: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा।
3: हजुर, पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिए, धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ। हाम्रो डिमाण्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ। अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
2: धान खेती विस्तार गर्न पर्यो, उत्पादन बढाउन पर्यो,
3: दुईटा तीनटा कुरा छ। हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले,
2: जग्गा बढाउन सकिँदैन।
3: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ, 0.36% जति घटेको रहेछ, तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले, नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
2: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
3: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन प्रति हेक्टर जति छ, भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यौँ भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरौँ भने धेरै जसो गाली पनि खाइन्छ, मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के हुन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
2: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छन् त किसानले?
3: मैले चाहिँ अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने, अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ, कुनै ठाउँमा ठूलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
2: जस्तो
3: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जम्मा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
2: कसरी जम्मा गर्न सकिन्छ त यहाँले सुझाव दिनुपर्छ।
3: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1% पनि साना साना पोन्डहरू

0: पोखरीहरू बनाउन सक्नु पर्यो,
1: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
0: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने चाहिँ, त्यो भनेको
1: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो छ।
0: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ। जस्तो कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्ने फ्लावरिङ स्टेज भन्छ, फुल फुल्ने समयमा चाहिँ र पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाट्टै 50% घट्छ। अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर छ, त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त, हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने समय पनि त्यो पानी दिउँ, कमसे कम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो क्या,
1: त्यो भनेको ठ्याक्कै चाहिने चाहिने बेला
0: धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँको
1: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ, हामीले कुर्न सक्छौँ टाइम छ अहिलेको समयमा
0: चाहिँ। अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ यदि गाह्रो होला, तर पानी जुन ठाउँमा कासे पानीको भरमा हामी खेती गर्दैछौँ, धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ, पानी कलेक्ट गर्न कोसिस गरौँ क्या, पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जमा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
1: अब अहिले कतै कतै थोरै पानी परिरहेछ, कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा
0: गराको
1: छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
0: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ, प्लास्टिकको प्लेट बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जमा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखिन्छ।
1: किसान पनि चनाखा हुनुपर्ने बेला चाहिँ भयो,
0: पक्कै पनि नभए त सकिन्न।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
3: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः संचालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति पाउने 10 बजे अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
5: घर परिवारमा सबै बिरामी
6: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
5: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
6: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै सबै समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
9: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
10: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
9: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
10: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
9: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
12: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
13: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
10: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई स्वागत छ। म दुर्गा देवकोटा। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी विभिन्न प्रकारका जलवायु जन्य प्रकोपहरूले निम्त्याउने विपद व्यवस्थापनका लागि विपदका जोखिम न्यूनीकरणका लागि भएका प्रयास, पूर्व तयारीको अवस्था, पूर्व सूचना प्रणालीको प्रभावकारिता र समुदाय स्तरमा भएका प्रयासबारे छलफल गर्छौं। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज 7 श्रृंखला हो। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग छलफल गर्दैछौ।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: सबैभन्दा पहिला 4 वर्ष चाहिँ अध्यक्ष भएर पालिका स्तरीय विपद व्यवस्थापन समितिको नेतृत्व गर्दाखेरि 4 वर्षमा चाहिँ पालिकालाई विपदका दृष्टिले कहाँ पुगाइयो?
2: नाप्ने कुरा चाहिँ तपाईँ पत्रकारले नाप्दिएको भए राम्रो हुन्थ्यो, होइन? यो पहिला कस्तो थियो, अहिले कहाँ पुग्यो भनेर। तर हामीले अब आफ्नो बाट हेर्दाखेरि हिजोको दिनभन्दा हामी विपदमा राम्रै गरिरहेछौँ भन्ने लाग्छ। धेरै कुराहरू छ, जस्तै अब ऐन नियमको कुरा छ, त्यसपछि अब डिजास्टर म्यानेजमेन्टमा अब इक्विपमेन्टको कुरा होला, त्यसपछि अब अर्ली वार्निङ सिस्टमको कुरा होला, होइन? धेरै कुराहरू म्यानेज गर्दै गर्दै गएका छ।
1: जस्तै यहाँले ऐन नियमको कुरा गर्दाखेरि पालिकामा आइसकेपछि विपद भनेपछि तपाईँ त पहिले पनि पत्रकारको जिम्मेवारीमा रहँदा पनि जस्तो विपदको थुप्रै खालको रिपोर्टिङहरू गरिराख्नु भएको थियो, खड्किरहेको थियो केही कुराहरू। अहिले पालिकामा आइसकेपछि सबैभन्दा पहिला ऐन निर्माण गर्नुपर्छ भन्ने लागेर यहाँले जुन खालको काम गर्नुभयो नि, त्यसले कस्तो खालको सजिलो हुँदो रहेछ?
2: खास गरी अब लोकल लेभलमा कसरी अब डिजास्टर म्यानेजमेन्ट गर्ने भनेर ऐन नियम पहिलो कुरा हो। त्यही ऐन नियमलाई टेकेर अब एक्टिभिटीहरू के गर्ने भन्ने कुरा हो, होइन? जस्तै तपाईँलाई एउटा मात्रै उदाहरण सुनाऊ, जस्तै हामी अब कुनै विपद भयो केही भयो भने राहतको कुराहरू छन्, एकदम जनरल पब्लिकले बुझ्ने भने त्यो र एकदम धेरै अब राहत पाए हुन्थ्यो भन्ने चाहिँ फेरि धेरैलाई आशा पनि छ। तर पालिकाले कति दिन सक्छ भनेर त्यो खालको त चाहियो नि, होइन? त्यो र त्यस्तो गाइडलाइनहरू, जस्तै अब हामीले अब राहत गाइडलाइन निर्देशिकाको कुरा, होइन, कार्यविधिका कुराहरू, जस्तै तपाईँलाई कसैको अब घरमा बाढी पस्यो त्यसमा चाहिँ अब कति क्षति भयो भन्ने कुराहरू होला। क्षतिको सबै कुरा त पालिकाले दिन सक्दैन, राहत भनेको त तत्काललाई पालिकाले अब खोरै अब सपोर्ट गर्ने हो, तर अब कति दिने भन्ने कुरा हो, के त चाहियो नि त, विधि त चाहियो। त्यही भएर त्यस्तो विधिहरू निर्माण गरेर हामीले काम गरिरहेछौँ भन्ने हो।
1: राहत मापदण्ड पछि राहतै दिनु पर्यो, होइन? तपाईँको पालिकामा
2: होइन, दिइरहेछौँ, त्यही मापदण्ड अनुसार नै दिइरहेछौँ। जस्तै अब यसले चाहिँ के काम गर्छ भन्नुहुन्छ भने, जस्तै अब कुनै अब संघ संस्थाहरूले पनि सपोर्ट गर्नुहुन्छ, होइन? तर कति दिने भन्ने कुरा त चाहियो नि त। एउटा संस्था होला, ल एउटा पीड़ित परिवारलाई 50 किलो चामल दिन्छु भन्ला, अर्को संस्था होला, नै म 25 किलो दिन्छु भन्ला, तर अब पालिकाले त्यो गाइडलाइन नबनाएको भए त्यो त मन परि हुन्थ्यो, अवस्थित हुन्थ्यो। त्यही भएर त्यो खालको व्यवस्थापन गर्ने कुरा हो, डिजास्टर म्यानेजमेन्ट पनि म्यानेजमेन्ट नै हो। त्यही भएर यस्तो कुरा
1: यहाँले जुन सक्रियता देखाउनु भएको छ नि, त्यसपछि जस्तो विशेष गरी जानकी गाउँपालिका बाढी जन्य विपदको जोखिममा छ, बाढी आउँदाखेरि नागरिक पहिले सारिहाल्नुहुन्छ, यो सम्भव कसरी भयो?
2: यो सूचना संसारमा सबभन्दा बोलिएको छ, पावरफुल, अब ज्यानले त्यस्तोले मात्रै पावरफुल होइन, संसारमा सबभन्दा पावरफुल त्यो हो भन्छु म, जोसित सूचना छ कि। अहिले तपाईँ हामीले अब सोसियल मिडियाहरू चलाउँछौ, होइन, विभिन्न मिडियाहरू युज गर्छौ, त्यो मार्फत हामीले सूचना लिन्छौँ कि, र त्यो सूचनालाई हामीले कसरी उपयोग गर्छौं भन्ने कुरा हो। जसले अब त्यसरी सूचना पाएर लिएर भरपूर सूचनाको उपयोग गर्छ त्यो चाहिँ पावरफुल हो भन्छु म चाहिँ। जस्तै अहिले अब बाढीको कुरा गर्दाखेरि हामीले अब थुप्रै अब मिडियाहरू मार्फत अब त्यो खालको सूचनाहरू दिन्छौं, जस्तै अब तपाईँको रेडियोको कुरा होला, त्यसपछि फेसबुकको कुरा होला, त्यसपछि अब हामीले यो बर्गर चिरागी मार्फत घर घरमा सूचना दिने कुरा होला, त्यसपछि साइरनको कुरा होला, होइन, एसएमएसको कुरा, त्यो सँगसँगै अब माइकिङको कुरा होला, त्यो मार्फत अब एकदम खतरा छ भन्ने कुरा त्यसरी मान्छेहरूले थाहा पाउनुभयो भने उहाँहरू आफै अलर्ट हुनुहुन्छ, आफै सुरक्षित हुनुहुन्छ। त्यही भएर यस्तो अब जोखिमको बेला उहाँहरूले सूचना पाउनुभयो भने चाहिँ धेरै कुरा जोगिन सक्छ, जोगिन्छ भन्ने हो। र पछिल्लो समय यही कारणले जानकी गाउँपालिकामा धेरै मान्छे अलर्ट हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। तपाईँले जानकारी गरौँ, अहिले बाढीको बेला अब कति पानी पर्दैछ भनेर हिजोका दिनमा त्यति धेरै रिलायबल थिएन, अहिले ठाउँ ठाउँमा रेडियोहरू छ, थुप्रै अब सूचनाको माध्यमहरू छ। हिजोका दिनमा यो सूचनाको माध्यम रेडियो नेपाल एउटा थियो मौसम सम्बन्धी, तपाईँलाई थाहा छ। अब यो रेडियो नेपाल हो, अब समाचार सुन्नुहोस् भन्थ्यो, त्यसपछि अब लास्टमा समाचारको अन्तिममा मौसम सम्बन्धी विवरण भन्थ्यो, अब यो ठाउँमा पानी पर्ने सम्भावना छ भन्ने समाचार सुनिन्थ्यो। तर जुन दिन अब त्यो पानी पर्ने सम्भावना हुन्थ्यो त्यो ठाउँमा पानी पर्थेन। तर अहिले अब डिएचएमको जुन खालको अब सूचना आउँछ त्यसलाई हामीले हाम्रो पालिका मार्फत नागरिक समक्ष पुर्याउँछौँ र त्यो सूचना रिलायबल भएको हुनाले अहिले धेरै त्यो खालको रिस्कहरू कम हुँदै गएको स्थिति छ।
1: भनेपछि नागरिकले चाहिँ सूचनालाई विश्वास पनि गर्न थाले,
2: एकदम विश्वास भएको छ र अब त्यो सूचना रिलायबल पनि भएको छ, त्यही भएर नागरिकहरूले विश्वास गर्नुभएको छ।
1: हजुर, किसानले चाहिँ पूर्व सूचनालाई कतिको प्रयोग गरेको पाउनु भएको छ?
2: होइन, एकदम धेरै धेरै अब मान्छेहरूले अब पानी पर्दैछ नि, कति ठुलो पानी पर्ने हो कि होइन भनेर अब फोन मार्फत पनि सोधिराख्नुहुन्छ हाम्रो एलियुसीमा, र कतिपयले अब त्यो फेसबुक अब त्यो खालको एसएमएस मार्फत पनि धेरै सूचना पाउनुहुन्छ। त्यसले गर्दा किसानहरूको त्यो बाली जोगाउने, त्यसपछि बाली कुन समयमा लगाउनेदेखि लिएर कतिखेर काट्ने, कतिखेर भित्राउनेसम्मको म्यानेजमेन्ट उहाँहरूले गरिदिनुहुन्छ र रिस्कहरू कम हुँदै गएको छ।
1: विशेष गरी बाली जन्ने विपद भनेपछि धेरै जसो किसानसँग जोडिन्छ, किसानको जनजीविकासँग जोडिन्छ, अब खेती लगाउने, खेती वर्षभरिलाई खाने अन्न स्याहार्ने एक खालको चलन नै छ नि त हाम्रोमा त, अन्त धान बाली भएन भने के खाने भन्ने खालको के दिमागमा उब्जिने। जस्तो यो खास गरी अझ तपाईँहरूले त बाढी बिमा सम्बन्धी नीति पनि बनाउनु भएको छ र कार्यान्वयनमा पनि लगिराख्नु भएको छ संस्थाको सहयोगमा, यसले किसानलाई अलिकति सुरक्षित महसुस गराएको अथवा पालिकालाई पनि अलिकति सजिलो भएको त्यस्तो कि महसुस गर्नु भएको छ?
2: होइन, यो बिमा भने चाहिँ बाली बिमाको कुरा छ होइन, सबै बाली बिमा गर्न सकिन्छ, त्यो सिस्टम पनि छ, तर यो चाहिँ नयाँ सिस्टम हो। यहाँ बाढी बिमा भनेको अब यो फ्लड इन्डेक्स बेस्ड बिमा हो, जस्तै अब कर्णाली नदीमा कति पानी छ अब त्यो वाटर लेभल हेरेर त्यो खालको अब बिमाले पैसा दिने हो। त्यही भएर किसानले केही झन्झट बेहोर्नु पर्दैन, सजिलैसँग जस्तै अब कर्णाली नदीमा अब 10 मिटर 12 मिटर 14 मिटर कति पानी पुग्यो त्यही आधारमा उहाँहरू खातामा पैसा आउने भए हुनाले यसको केही झन्झट छैन। अब किसानको नोक्सानी होस् कि नहोस् त्यो पनि मतलब खालि त्यहाँ सूचकाङ्कमा पानी कति आयो भन्ने कुरा चाहिँ त्यसले निर्धारण गर्यो भने खातामा पैसा आउने भावनाले किसानहरूलाई सजिलो भएको छ। अर्को कुरा अब हिजोका दिनसम्म हाम्रो कर्णाली नदीमा मात्रै त्यो खालको गेज अब थियो होइन, अहिले चाहिँ पथरिया नदीमा पनि त्यो खालको सिस्टम डेभलप भएको छ, त्यसले गर्दा अब पालिकाभरिका किसानहरूलाई चाहिँ सजिलो भएको छ।
1: उहाँहरूले पथरिया नदीको पानीको बहाव बढ्यो भने पनि नागरिक सुरक्षित राख्नको लागि विशेष गरी सजिलो हुँदै गएको छ। जस्तो यति कुरा गरिरहँदाखेरि चाहिँ अब तपाईँले जस्तो पालिकामा आइसकेपछि विपदलाई अलिक बढी प्राथमिकता दिएको हो कि अथवा जस्तो सबै कुरा चाहिँ विपदसँग जोडिन्छ नि त, पूर्वाधार निर्माणको कुरा अनि जस्तो विकासको कुरा, जनचेतनाको कुरा, थुप्रै कुरा विपदसँग जोडिने भएको भएर यो तपाईँको प्राथमिकतामा कसरी पर्यो?
2: यो विपद भन्ने कुरा अब ले के गर्छ भन्ने पाटो क्या, जस्तै अहिले तपाईँ यतिको अब यसरी कुरा गर्दैछौँ, हामी स्वस्थ छौँ, सबै चिज छौँ होइन, तर बाई द वे हामी विपदमा पर्यौं भने तपाईँ अब स्वस्थ मान्छे पनि अस्वस्थ हुन सक्छ, एकदम धनी मान्छे पनि गरिब हुन सक्छ। त्यही भएर यस्तो जोखिम हामीले अब प्राथमिकतामा राखेनौँ भने हामी स्थानीय सरकार स्थानीय तह भनेको त्यति धेरै काम लाग्दैन। र अहिले संविधान तह पनि यो विपदको कुरालाई चाहिँ अब स्थानीय सरकारले नै हेर्ने भनेर त्यो खालको प्राथमिकतामा राखेको हुनाले हामीले यसलाई प्राथमिकतामा राखेर सबै शाखासँग कोअर्डिनेसनमा विपदलाई प्राथमिकतामा राखेर काम गरिरहेछ।
1: जस्तो विषयगत समितिको सक्रियताको कुराहरू हुन्छ नि, त्यो चाहिँ कतिको पाउनु भएको छ?
2: होइन, यो सक्रिय नै छ हाम्रो पालिकामा, विशेष गरी अब कसरी मोबिलाइज गर्ने भन्ने पनि हो कि, जस्तै अब कोही विषयगत समितिहरू निष्क्रिय भयो केही भयो भने मैले त हेर्ने हो नि त, एज ए पालिका प्रमुखको हिसाबले को अङ्गले कसरी काम गरिरहेछ गरिरहेको छैन भनेर, त्यसलाई कसरी काम लाउन सकिन्छ भनेर त्यो खालको मोनिटरिङ गर्यो भने सक्रिय नै हुन्छ।
1: जस्तो अब यहाँ चाहिँ विभिन्न संघ संस्थाहरूले काम पनि गरिराख्नु भएको छ, जस्तो प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा पनि यहाँ चाहिँ विभिन्न कार्यक्रमहरू पालिकामा भइरहेका छन्, तपाईँहरूलाई चाहिँ पूर्वाधार लगायत विभिन्न खालको सहयोग पनि भइरहेको छ, त्यसले चाहिँ कतिको सहयोग
2: होइन एकदम धेरै सहयोग नि, जस्तै हामीसित अब पालिकाको स्रोत कति हो, पालिकाले के गर्न सक्छ भन्ने कुरामा चाहिँ ध्यान दिन जरुरी छ। पालिकाले गर्न सक्ने कुराहरू हामीले संघ संस्थाबाट सपोर्ट लिँदा केही बिग्रिन्न भन्छु म, र हामीले लिइ पनि रहेका छौँ, र तपाईँले पनि अस्ति प्र्याक्टिकल एक्सन बी ग्रुप जस्ता संघ संस्थाहरूले चाहिँ सपोर्ट गरिराख्नु भएको छ। तपाईँले एउटा मात्रै उदाहरण दिउँ, अब हामी कहाँ एकपटक बाढी आयो र त्यो बाढीमा परेका मान्छेहरूलाई उद्धार गर्न पनि र त्यो सँगसँगै उहाँहरू सेल्टरमा बस्नु भएको छ उहाँहरूले फोन गरेर अब हामीलाई अरू केही नदियो भने पानी चाहिँ ल्याइदिनुहोस् भन्नुभयो कि, पानी चाहिँ ल्याइदिनुहोस् भन्नुभयो। हामीले अब बाढी छ होइन, बाढी छ, त्यसपछि अब पानी कसरी लाने भन्ने हो कि, अब त्यहाँ पानी बोकेर जान सक्ने स्थिति छैन, मान्छे डुबाउने पानी छ, अनि त्यस्तो बेलामा अब डुङ्गाको आवश्यकता महसुस भयो, त्यसै पालिकासित अब डुङ्गा किन्ने अब त्यो थिएन, किन्ने स्रोत पनि तत्काल भएन, त्यसपछि मैले अब त्यो यो विपदमा काम गर्ने संस्थाहरूसित यसो अब मिटिङ सल्लाह गरे, त्यसपछि यो प्र्याक्टिकल एक्सनले हामीलाई रबर बोट उपलब्ध गराउनु भयो। त्यहाँबाट रबर बोट आइसकेपछि अब रबर बोट त्यसै त चल्दैन, जनशक्ति पनि चाहियो होइन, त्यसपछि हामीले एपिएफसित मिलेर त्यो खालको 18 दिनको तालिम गरायौं र त्यो खालको रिसोर्सहरू तयार गरेर
1: अहिले हामीलाई
2: अब त्यसरी हामीलाई अब कुनै अप्ठ्यारो पर्यो भने त्यो खालको मोबिलाइज गर्न सकिन्छ भन्ने छ। र विशेष गरी यो डिजास्टरमा जबसम्म यो कम्युनिटी स्ट्रङ हुन्न नि, तबसम्म डिजास्टरसित अब लड्नका लागि एउटा पालिका एउटा व्यक्ति अथवा एउटा संस्थाले हुँदैन, त्यही भएर कम्युनिटीलाई कसरी स्ट्रङ बनाउने भन्ने कुरा चाहिँ मेजर।
1: यहाँले कम्युनिटीको कुरा गर्नुभयो, जस्तो तपाईँको पालिकामा रहेका सामुदायिक विपद व्यवस्थापन समिति उहाँहरूको दिगोपनाका बारेमा चाहिँ के सोच्नु भएको छ त, म त्यतातिर आउँदैन
2: होइन, यस्तो छ अब यो जुन खालको अब सामुदायिक विपद व्यवस्थापन समिति गठन भएको छ नि, त्यो चाहिँ एउटा च्यानल हो, जस्तै अहिले हाम्रो पालिकामा एलडीएमसी छ, त्यसपछि हामीले बनाएका छौँ डब्ल्यूडीएमसी वार्ड लेभलमा, त्यसपछि कम्युनिटी लेभलमा सीडीएमसी छ, हो त्यो सीडीएमसीलाई कसरी स्ट्रङ च्यानल भयो नि त, एलडीएमसी डब्ल्यूडीएमसी अनि वार्ड स्तरीय त्यसपछि समुदाय स्तरीय, त्यो खालको च्यानलमा चाहिँ काम गर्दाखेरि यो सस्टेन हुन्छ भन्ने लाग्छ। र अब एउटै मान्छे एउटै समुदायका होइन, त्यो खालको कमिटीमा अब उहाँले जति डिजास्टर बुझ्नुहुन्छ नि त्यो चाहिँ सस्टेन गर्दै गर्दै जान्छ भन्ने हो।
1: यहाँले समुदायको सक्रियता चाहिँ कस्तो पाउनु भएको छ?
2: होइन, हाम्रो पालिकामा चाहिँ सक्रिय नै हुनुहुन्छ, जस्तै अब हामीले कुनै कार्यक्रम हुँदा कुनै अब सिमुलेसनहरू गर्दा उहाँहरूको एकदमै धेरै सहभागिता हुन्छ, त्यही भएर जुन खालको उहाँहरूको भगाई छ नि, उहाँहरूको भगाई उहाँहरूको अब सिकाई पूर्व तयारी त्यो खालको तरिकाले पनि उहाँहरूले अब यो डिजास्टरसित लड्न अरू बाहिरको मान्छे होइन हामी आफैले तयार हुनुपर्छ भन्ने फिलिङ भएको छ, त्यही भएर सक्रिय हुनुहुन्छ।
1: तर समुदाय स्रोत साधनका हिसाबले त पछाडि छ नि त?
2: होइन, स्रोत साधनको कुरा त अब हामी पालिका पनि स्रोत साधनमा कमी नै छौँ होइन, तर भएको रिसोर्सलाई कसरी युज गरेर हामी अगाडि बढ्ने भन्ने नै हो। अहिले जति अब स्रोत छ त्यसलाई उहाँहरूले कसरी सदुपयोग गर्दै हुनुहुन्छ र कति अब स्रोत साधन दियो भने ऊ हुन्छ भन्ने हो, यो सबै चिज अब स्रोत साधन भए मात्रै हामी गर्छौँ भन्ने पनि होइन, जति स्रोत साधनलाई हामीले कसरी युटिलाइज गर्ने भन्ने पनि पार्ट हो। त्यही भएर हिजोका दिनमा मैले भने नि, जसरी हामीलाई आवश्यकता महसुस फिलिङ भइरहेको छ त्यसै गरी हामीले स्रोत जुटाउने काम पनि गरिरहेछौँ, र यो समुदाय स्तरको त्यो सीडीएमसीलाई
1: पनि सबै खाले सामानहरू
2: धेरै सामानहरू अहिले प्रोभाइड भएको छ, त्यसले गर्दा उहाँहरूले बिस्तारै अब सस्टेन गर्दै स्ट्रङ हुँदै जाने हो।
1: जस्तो अब यो विशेष गरी समुदायकै कुरा गर्दाखेरि चाहिँ हामीले एक दुई ठाउँमा छलफल गर्दाखेरि पनि जस्तो मौसम अनुसारको विपद बारेमा चाहिँ समुदाय सचेत बन्दै गएको देखिएको छ नि, जुन यसले चाहिँ तपाईँलाई जस्तो विपद व्यवस्था उनको क्षेत्रमा जुन खालको असल अभ्यासहरू गरिराख्नु भएको छ नि, त्यसमा चाहिँ कस्तो खालको सजिलो भइरहेको छ? अब जस्तो पहिला बाढी आएर डुब्ने बेलासम्म मान्छे घरभित्रै हुन्थ्यो, पालिकाले उद्धार गर्नु पर्थ्यो, अहिले चाहिँ मान्छे सुरक्षित ठाउँमा आइसक्छ नि, त्यो खालको सजिलो चाहिँ कसरी हुँदै गयो?
2: यो डिजास्टरमा अब यो पहिलाको चलन कस्तो थियो भने, तपाईँले भने जस्तो यसो घरमा बसिराख्ने पानी बस्यो भने पालिकाले राहत दिन्छ संस्थाले राहत दिन्छ भन्ने थियो, तर अहिले पछिल्लो समय एन्टिसिपेटेड एक्सनको कुरा छ, पूर्व कार्यको कुरा छ नि त होइन, अनि यो डिजास्टरमा पूर्व कार्य भयो भने एकदम धेरै क्षति कम गर्न सकिन्छ र बस्न सकिन्छ भन्ने हो। र तपाईँलाई थाहा छ धेरै कुरा, जस्तै अब हामीसित सेल्टर छ अनि कम्युनिटीमा अब एउटै खालि मान्छेहरू हुनुहुन्न, वृद्ध वृद्ध हुनुहुन्छ होइन, ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, त्यो सँगसँगै अब गर्भवती हुनुहुन्छ, बालबालिका हुनुहुन्छ, अनि ती मान्छेहरू सबभन्दा धेरै रिस्कमा को छ त, ती रिस्कमा भएका मान्छेलाई कसरी हामी जोगाउँछौँ भनेर त्यो कम्युनिटी तयार छ कि,
1: होइन,
2: जोखिम पहिचान गरेर त्यो खालको तयार भएको हुनाले अहिले पछिल्लो समय राम्रो भएको छ जस्तो लाग्छ।
1: फेरि पनि चार वर्षलाई सम्झिँदाखेरि असल अभ्यासहरू अब यो गर्यौं भन्ने खालको राम्रो अभ्यासहरू तपाईँलाई झट्ट सम्झिने केही छ?
2: होइन, यही हो मैले भने नि, यो डिजास्टरमा पूर्व सूचनाको कुरा भयो, त्यसपछि अब पूर्व तयारीको कुरा भयो, र त्यसपछि अब प्रतिकारीको कुरा भयो, होइन? ती कुराहरूलाई हामीले कसरी म्यानेज गरिरहेछौँ, कसरी तयारी गरिरहेछौँ भन्ने चाहिँ मेजर हो जस्तो लाग्छ। र यति कुरा गरेपछि धेरै कुरा चाहिँ राम्रै हुन्छ।
1: यो बेलामा टिमवर्क चाहिँ कतिको?
2: होइन, यो मैले भने नि, यसमा चाहिँ अब डिजास्टरमा बेसिकल्ली हामीले अरूको आश गर्नुभन्दा आफै स्ट्रङ हुने नै हो, कम्युनिटी स्ट्रङ हुने हो। तपाईँलाई मेरै कथा सुनाउँछ, मेरै कथा, मेरो घर पनि अब त्यति धेरै सुरक्षित छ भन्ने होइन, कसैको घर सुरक्षित छैन,
1: होइन?
2: बाढी आउँदा अब घरमा पानी पस्ने सम्भावना हुन्छ। एकपटक मैले पुलिसलाई फोन गरेँ, मेरो घरमा पानी पस्दैछ, रेस्क्यु गर्नु पर्यो, जगाउनु पर्यो भनेर। तर म जति जोखिममा छु नि, त्योभन्दा जोखिममा अरू कम्युनिटी छ, पुलिस मगा आएन, अन्त गयो, होइन? अनि त्यसपछि मैले त विकल्प के पनि पाएन नि त। त्यो खालको मेरो कम्युनिटीलाई, मेरो अब त्यो समुदायलाई मैले स्ट्रङ बनाएको भए मैले पुलिसलाई फोन गर्न पर्थेन। त्यही भएर म आफै सुरक्षित हुन्थे, मेरो अब त्यो समुदायले मलाई सुरक्षित बनाउँथ्यो, त्यो सहयोग गर्थ्यो, तर त्यो खालको तयारी भएन। र अहिले पछिको समय जानकी गाउँपालिकामा जो जो समुदाय चाहिँ रिस्कमा छ, त्यो समुदायलाई हामीले यसरी तयारी गर्नुपर्छ भन्ने ढंगले सिमुलेसनको कुरा, ट्रेनिङको कुरा, अनि इक्विपमेन्टको कुरामा कसरी सपोर्ट गर्न सकिन्छ, अब संघ संस्थाबाट कसरी सपोर्ट ल्याउन सकिन्छ भन्ने कुरामा एक्सर्साइज गरिरहेको छ।
1: तर जस्तो विपद व्यवस्थापनका लागि, विपद व्यवस्थापनको क्षेत्रमा बजेट निकै कम, अथवा चाहिँ कोषमा बजेट हुनुपर्ने यदि पर्याप्त नभएको भन्ने जस्तो देखिन्छ।
2: होइन, यस्तो हो, अब रिसोर्सको कुरा गर्ने भने तपाईँले भने जस्तो पैसा मात्रै रिसोर्स हो भन्ने मलाई चाहिँ लाग्दैन, मलाई चाहिँ लाग्दैन। रिसोर्स भनेको के हो? ह्युमन रिसोर्स मेजर हो कि। जस्तै अब कम्युनिटीलाई बलियो बनाउनलाई, उहाँहरूलाई तालिम दिनलाई, उहाँहरूलाई सिकाउनलाई पैसा चाहिन्छ चाहिँदैन नि? हामीसित ह्युमन रिसोर्स छ भने उहाँहरूले फेरि अब जस्तै पालिकामा त मान्छे हुनुहुन्छ त, हुनुहुन्छ नि, होइन? डिजास्टर बुझेको मान्छे हुनुहुन्छ, अनि हाम्रो हेल्थ सेक्टरको मान्छे हुनुहुन्छ। एकछिनलाई मानुस, अब डिजास्टरको बेला प्राथमिक उपचारको कुरा होला, प्राथमिक उपचारको कुरा त हाम्रै अब हेल्थ सेक्टरमा काम गर्ने साथीहरूले सिकाइदिनुहुन्छ। हाम्रै अब त्यो एलएसीमा काम गर्ने, अब उसमा अब विपद व्यवस्थापनमा काम गर्ने साथीहरूले अब यो बाढीमा यसरी हुन्छ, यो गर्नुपर्छ भनेर सिकाइदिनुहुन्छ। पैसा थोरै भने पुग्यो नि, अनि तपाईँले भने जस्तो एकदम धेरै पैसा चाहिन्छ भन्ने पनि होइन। अहिले तपाईँलाई सुनाउमा होइन, अहिले हामीले जानकी गाउँपालिकाले अब यो कम्युनिटी लेभलमा मात्र होइन, स्कुल लेभलमा पनि यो खालको डिजास्टर एजुकेसन चाहिँ डिस्प्ले गरिरहेछौँ, होइन? गरिरहेछौँ, सिकाइरहेछौँ। भनेपछि जस्तै हामीले स्कुल लेभलको बालबच्चालाई त्यो सिकाइदियो भने उसलाई रेस्क्यु गर्ने, कसरी गर्ने, अब यो प्राथमिक उपचार कसरी गर्ने भन्ने कुरा उसले आफैले थाहा पाएको छ क्या, भने अर्को रिसोर्स चाहियो र चाहिएन। त्यही भएर यो रिसोर्स कसरी युटिलाइज गर्ने, मोबिलाइज गर्ने भन्ने मेजर पार्ट हो।
1: जस्तो अब अहिले जुन संघ संस्थाहरूसँग पनि यहाँले जुन खालको सहकार्य गरिराख्नु भएको छ नि, त्यो चाहिँ जस्तो पालिकाले चाहे भने स्रोत भित्रिने रहेछ, अथवा आवश्यक सामग्रीहरूको जो हुने रहेछ भन्ने लाग्छ?
2: होइन, यो सहकार्यको कुरा हो। अब अहिलेको संविधान त पनि तीन तहको सरकार छ, होइन? समन्वय, सहकार्य र सहअस्तित्व कुरा छ। यो सरकार सरकार बीचको कुरा मात्रै पनि होइन, यो संसद शासित पनि सहकार्यको कुरा हो नि त। सहकार्य कसरी गर्ने, के कुरामा गर्ने भन्ने कुरा हो। जस्तै अब मैले अघि पनि भने, संस्थाले आफ्नै तरिकाले काम गर्ने कि पालिकासित सहकार्य गरेर गर्ने भन्ने हो। अब यो कम्बाइन्ड इफोर्ट हो नि त, त्यही भएर कम्बाइन्ड इफोर्टमा काम गर्दा सजिलो हुन्छ।
1: जस्तो एकीकृत रूपमा, जुन यहाँले एकीकृत रूपमा काम गर्ने कुरा पनि गर्नुभयो नि, यसरी छलफल सहकार्य गरेर जस्तो संस्थाको योजना, पालिकाको योजनालाई छलफल गरेर गर्दाखेरि के सजिलो भइरहेको छ?
2: यो रिसोर्सको कुरा पनि राम्रो भयो। तपाईँले अघि रिसोर्सको कुराहरू हुनुहुन्थ्यो, होइन? पालिकासित भएको रिसोर्सले मात्रै धेरै काम गर्न सक्दैन। अब जस्तै अब ह्युमन रिसोर्सकै कुरा गर्ने भने पनि, अब पालिकामा भएको ह्युमन रिसोर्सले जति कुरा जानेछ, त्योभन्दा बेसी संस्थाकोमा काम गर्ने रिसोर्स, ह्युमन रिसोर्सले बेसी कुरा जाने हुनुहुन्छ। त्यो रिसोर्सलाई हामीले पालिकामा कसरी युज गर्ने, त्यो सँगसँगै अब यो फिजिकल रिसोर्सलाई कसरी युटिलाइज गर्ने, कसरी ल्याउने भन्ने पार्टबाट पनि त्यसरी छलफल हुँदा चाहिँ राम्रो हुन्छ।
1: समुदाय समुदायमा जुन जनशक्ति तयार गरिराख्नु भएको छ नि, जस्तो समुदाय विपद व्यवस्थापन समितिको क्षमता अभिवृद्धिको कुरा होला, विद्यालय स्तरमा बालबालिकालाई प्रतिकारे अथवा चाहिँ विपद सम्बन्धी ज्ञान दिने कुरा होला, अथवा चाहिँ समुदायमा रहेका स्वैच्छिक रूपमा इच्छा भएका युवाहरूलाई थुप्रै रबर बोट चलाउनेदेखि लिएर उद्धार, बाढीमा आपतकालीन उद्धार लगायतका कुराहरू जुन सिकाउनु भएको छ नि, त्यसले पालिका चाहिँ विपद व्यवस्थापनका दृष्टिले सक्षम बन्दै गएको
2: होइन? तपाईँले कसरी महसुस गर्नु भएको छ भन्ने पनि हो, अघि पनि मैले भने, होइन? यहाँ मैले कुर्सीमा बसेर कुरा गर्दा त मैले राम्रो गरिरहेको छु नै भन्छु, होइन? तर बाहिरको मान्छेले यसलाई कसरी हेरिरहेको छ भन्ने पार्ट पनि हो। तर हाम्रो दावी चाहिँ हो, फेरि हामीले राम्रो गरिरहेको छौँ है। जस्तै तपाईँलाई भन्यो मैले अघि विद्यालयको कुरा भयो, त्यसपछि हामी कहाँ अब वर्गरहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले यो विपदमा यसरी अब सक्षम बनाउँदै लानुपर्छ भनेर कार्यक्रमहरू गर्दै लगाएका छौँ। त्यही भएर मैले भने कि जबसम्म कम्युनिटी हाम्रो स्ट्रङ हुँदैन तबसम्म हामी डिजास्टर म्यानेजमेन्टमा स्ट्रङ हुनु एउटा पालिकाले केही गर्ने होइन। त्यही भएर हाउ टु मेक कम्युनिटी स्ट्रङ भन्ने मुख्य बाटो।
1: अनि अर्को कुरा चाहिँ मैले तपाईँलाई जोड्न खोजे अघि यहाँले भन्नुभयो नि हामी जस्तो प्राथमिक उपचार अथवा स्वास्थ्य शिविर विभिन्न खालको सेवा दिनको लागि हामीसँग स्वास्थ्य कर्मी ओडा ओडामा स्वास्थ्य संस्थाहरू हुनुहुन्छ भन्नुभयो। अहिले एक खालको पेन्डिङ प्याकेजको कुरा पनि आइरहेको छ नि, जस्तो अब नसक्ने रोगका बिरामीहरू समुदायमा एकदम धेरै देखिन थालेको अथवा चाहिँ यो विपदको बेलामा विशेष गरी बाढीजन्य मात्रै नभइकन बहुप्रकोपका बेलामा यो नसक्ने रोगका बिरामीहरूलाई औषधि लगायत विभिन्न खालको समस्याहरू हुने उनीहरूलाई मानसिक तनाव हुने यस्तो कुराहरूमा अब कतिको ध्यान दिनुपर्छ जस्तो लागेको छ?
2: होइन, एकदम जरुरी छ। तपाईँले भने जस्तो अहिले नन कम्युनिकेबल डिजिजको कुरा छ नि, मेरो त अब प्रस्ताव के हो भने अब नेपालमा यति धेरै अब नन कम्युनिकेबल डिजिज आएको छ कि यसलाई
1: धान्न सकिन्न कि जस्तो
2: होइन, धान्न सक्ने मात्रै पनि होइन कि यसलाई चाहिँ अरू जसरी हामीले विपद राखेका छौँ नि, जस्तै बाढी भूकम्प हावाहुरी गर्मीलाई विपदमा राखेका छौँ नि, त्यसै गरी यसलाई चाहिँ नन कम्युनिकेबल डिजिजलाई पनि थपेर विपदमा राख्नुपर्छ कि भन्ने लाग्छ। यति धेरै समस्या छ। हिजोका दिनमा अब म यहाँ यो अफिसमा यो जानकी गाउँपालिकाको अध्यक्ष भएर आउँदा मैले सुरुको वर्ष हेरेँ, त्यसपछि हेरेँ, अहिले यसरी बढिरहेछ नि त्यो अब ग्राफ हो, त्यो ग्राफ हेर्दा चाहिँ यसलाई चाहिँ विपदमा राखेर त्यो खालको क्याम्पेनहरू चलाउनुपर्छ भन्ने पनि लागेको छ कि, नत्र हामी भोलि ठेक्न सक्दैनौँ त्यो खालको स्थिति छ। त्यही भएर यो छ भनेर तपाईँले अब बाढीको बेलाकै मान्छे अब नन कम्युनिकेबल डिजिजवाला औषधि यताउताको कुरा छ नि, अब मानसिक समस्याको कुरा गर्नुभयो, यसलाई चाहिँ हामीले एकीकृत रूपमा कसरी सेवा दिन सक्छौँ भनेर त्यो खालको पनि गर्छौँ। र त्यो सँगसँगै हामीसित काउन्सिलर पनि हुनुहुन्छ, कसैलाई त्यस्तो समस्या आयो भने काउन्सिलिङको कुरा पनि हामीले गर्छौँ।
1: तर एकदम धेरै प्राथमिकता दिन नसकिरहेको अवस्था हो नि त,
2: सकेसम्म गर्ने हो भन्ने हो कि, कसलाई अघि तपाईँले भने जस्तो कुन चिजलाई कति प्राथमिकतामा राखेको छ भन्ने कुरा। हिजोका दिनमा जानी गाउँपालिकामा डिजास्टरलाई कहाँ राखेको थियो, कसरी काम भइरहेको थियो, र हामी आइसकेपछि मेरो नेतृत्वमा यहाँ जानी गाउँपालिकामा हामी आइसकेपछि डिजास्टरलाई कसरी प्राथमिकतामा राखेर काम भइरहेको छ भन्ने पनि हेरिदिनु पर्यो भन्ने हो।
1: जस्तो मैले फेरि पनि सूचकाङ्कको आधारमा बाढी बिमाको कुरा गरे, जस्तो विशेष गरी किसानले पूर्व सूचनाको प्रयोग त गरिरहेको राम्रो अभ्यास देखिएको छ, अहिले पनि किसानहरू पूर्व कार्यलाई एकदम प्राथमिकता दिइराख्नु भएको छ होइन, आफ्नो खेती बाली जोगाउनका लागि। तर पनि जस्तो यो बाढी बिमाको समुदायमा राम्रो प्रभाव देखिएको भएर यसमा पालिकाले चाहिँ यसको दायरा विस्तार गर्नका लागि अथवा यसलाई थप चाहिँ सबै किसानसम्म पुगाउनका लागि केही त्यस्तो सोच्नु?
2: एकदम अब तपाईँले भने जस्तो यसै पालि पनि हामीले यति धेरै अब सूचनाहरू पुर्याएका छौँ नि, यति धेरै सबैको घर घरमा सूचना पुगोस् भनेर हामीले त्यो खालको च्यानलबाट सूचनाहरू पुर्यायौं। एउटा च्यालेन्ज चाहिँ के आयो भन्नुहुन्छ भने, अघि पनि मैले डिएचएमको कुरा गरेँ, डिपार्टमेन्ट अफ हाइड्रोलोजीबाट जुन सूचना आयो नि, यसपालि चाहिँ वर्षा कम हुने भन्यो। त्यसले वर्षा कम हुने भने किन बेगारमा पैसा तिर्ने भन्ने मानसिकता हो नि, कतिपय किसानहरू जानुभयो कि होइन बाढी आउँदैन भन्ने टाइपको जानुभयो। त्यही भएर यो वर्ष चाहिँ त्यो बाढी बिमामा थोरै किसानहरूको सहभागिता होला जस्तो लाग्छ, मैले एक्चुअल तथ्याङ्क चाहिँ हेरेको छैन, तर कमसेकम अब त्यो भइसकेपछि अब भन्न त सकिन्न फेरि होइन, कम आउँछ भने बेमौसम वर्षा पनि हुन सक्छ। त्यही भएर धेरै किसानहरूले त्यो खालको बाढी बिमा सहभागिता पनि जनाउनु भएको छ, र यसलाई चाहिँ कसरी अब भोलिका दिनमा अझ प्रसिद्ध गर्दै लाने हो भन्ने कुरा धेरै सहकारी संस्थाहरू यसमा आबद्ध हुनुहुन्छ, सहकारी संस्था मार्फतै भइरहेको छ। त्यही भएर यसलाई यहाँका सहकारी संस्थाहरूले अपनत्व लिएर काम गरिदिनु भयो भने भविष्यमा राम्रै होला जस्तो लागेको छ मलाई चाहिँ।
1: यसरी विपद व्यवस्थापनमा राम्रो काम गरिरहँदाखेरि जस्तो सबै कुरा गर्दाखेरि हामी उत्थानशील समाजको कुरा गर्छौँ नि त, उत्थानशील समाज निर्माण गर्नका लागि चाहिँ अझ चाहिँ जानकी गाउँपालिकाले चाहिँ कसरी काम गर्न पाए हुन्थ्यो भन्ने लागेको छ यहाँलाई?
2: होइन, यो मान्छेको उत्थान कसरी हुन्छ भन्ने हो, र जानकी गाउँपालिका एकदम धेरै मान्छेहरू कृषिमा आधारित हुनुहुन्छ होइन, कृषिलाई कसरी प्रमोट गर्ने भन्ने हो कि, जस्तै अब यो बर्खे आममा चाहिँ अब धेरै बाढीले सताउने ठाउँमा अर्को अब विकल्प के हो त भन्ने हो कि, जस्तै अब योभन्दा अर्को सिजनमा हामीले सपोर्ट गर्न सक्ने के चिज हो,
1: होइन
2: जलवायु मन्त्री खेतीको कुराहरूमा त्यसरी गर्न सक्यो भने चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ।
1: हुन्छ, यहाँको महत्वपूर्ण समय र जानकारी सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद तपाईँलाई।
0: चौधरी संघको छलफलसँगै आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारी सकियो। कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया, सुझाव र सल्लाहका लागि कार्यक्रम विपद व्यवस्थापन चौतारी सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz र हाम्रो सम्पर्क नम्बर 0915612555 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा विदा हुन्छु। नमस्कार।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: बाबु तिमीले मलाई टाइम नै दिदैनौ। You are not a good father. अब म तिमीसँग कहिले पनि बोल्दिनँ।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: सयों रेडियो, हजारों

0: पीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड़ दिएको छ।
0: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
2: फिस्कलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरइएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्,
4: Technically she can run.
3: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ, तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया भेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये एकजना पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओ की प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रूप्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
1: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
5: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गवर्नर पौडेल,
1: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा

0: भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको छ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
1: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
0: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% को क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% को चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गरेका छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
1: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
0: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदै नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
1: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो, त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
1: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
0: हजुर हो, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
1: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
0: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने, धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनेटरीले गरिदिनु पर्यो, मोनेटरी पोलिसीसँग चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या, व्यवसायीले, व्यापारीले, उद्योगपतिले, ब्याङ्करले, त्यो हुँदाखेरि चाहिँ मोनेटरी पोलिसीले चाहिँ मोनेटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ, मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला, र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई, ब्याङ्कर्सलाई, व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मौद्रिक नीति लिएर।
1: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
2: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
3: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, 2 महिना त 90% हारारीमा अकुपेन्सी भयो भने अहिले 50% हारारीमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
2: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाबका विजय कुमार।
4: हम पंजाब से
5: युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
2: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
6: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो

0: लागेर घुम्न आए।
1: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
2: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्छ, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
1: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
3: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा। बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाण्डु जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खटिओडाले बीबीसीलाई बताए। उनले भने
4: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दै थियो यस अदालतमा। यो मुद्दामा चाहिँ विगत कृत्य, राज्यविरूद्ध कसुर, ठगी र संगठित अपराध तर्फ मतियातर्फ कसुरमा सबै पाउने भनेपछि यसमा सबै पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा चौकीले सफाई पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसरी ठहर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को पेशी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहस सहितको फैसला हुन्छ।
3: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू: मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप वातारतन चौधरी को नमस्कार। देशभर मनसूनी वायु को प्रभाव कायम रहेको अहिले सुदूरपश्चिम कर्णाली लुम्बिनी कोशी बागमती र गण्डकी प्रदेश में साधारणतया मौसम बदलिएको छ भने कई स्थान में वर्षा समेत भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज राति कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेश का हिमाली क्षेत्र में कई स्थान में मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपात को संभावना छ। साथै पहाड़ी र तराई क्षेत्र में कई स्थान में मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने बताएको छ। कैलालीको टीकापुर आसपास क्षेत्र में पनि आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। कैलालीको जानकी गाउँपालिका वार्डमा 3, 4, 6, 7 र 9 बाढीजन्य विपदको जोखिममा छन्। जानकीमा कर्णाली र पथरिया नदीको बाढीजन्य विपदमा निम्त्याउने गरेको बताएको छ। बर्खामा यी नदी समेत भरिएर अनियन्त्रित हुँदा आउने बाढीबाट हरेक वर्ष सयौं परिवार प्रभावित हुने गरेको छ। बाढीजन्य विपदको जोखिममा कम गर्न पालिकाले समुदायको क्षमता अभिवृद्धिमा जोर दिएको छ। कर्णाली र पथरिया नदीमा कारण यहाँ हरेक वर्षयाममा डुबानको समस्या हुन्छ। वार्ड नम्बर 6 स्थित सामुदायिक विपद व्यवस्थापन समिति लम्की पूर्वाका अध्यक्ष तथा बर्घर जोगबहादुर चौधरीले विपद व्यवस्थापनको बारेमा आफूहरू सक्षम हुँदै गएको पूर्व तयारी बारे सिकेको समुदायमा सूचना प्रवाहमा बढ़ी समेत प्राथमिकता दिने गरेको बताउनु भएको छ। कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागू औषध बुद्धामा थुनामा फरार भएको घटनामा छानबिन समिति

गठन गरिएको छ। घटनाको छानबिनका लागि डीएसपी योगेन्द्र तिमिलसेनाको संयोजकत्वमा 5 सदस्यीय समिति बनाएको हो। आइतबार राति लागू औषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नागरजी हिरासतबाट फरार भएका थिए। उक्त घटनापछि ड्यूटीमा रहेका प्रहरी जवान ललित भण्डारीलाई निलम्बन समेत गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार थुनुवा संजय नागरजीको खोजी कार्य तीव्र पारिएको छ भने छानबिन समितिले घटनामा लापरवाही समेत वा कमजोरी भए नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताएको छ। पछिल्लो समय सामुदायिक वनहरूले उपभोक्ताहरूको वन पैदावार विक्रय वितरण गर्नुका साथै सामाजिक विकासका काम गरिरहेका छन्। सामाजिक विकासतर्फ कामहरू भवन निर्माण, संस्थाहरूलाई सामग्री वितरण, शैक्षिक गुणस्तरमा सहयोग पुगाउने उद्देश्यले विद्यालयमा सामग्री वितरण, अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसँगै ड्रेस वितरण र नगद सहयोग गरेको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 कटासे स्थित चेतना सामुदायिक वनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई शैक्षिक सामग्री वितरण र अति विपन्न परिवारका बालबालिकालाई पनि शैक्षिक सामग्री किताब कपी ड्रेस लगायतका सामग्री प्रदान गरेको सामुदायिक वनका अध्यक्ष जनक सोडारीले बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गरेको 23 दिनपछि मात्रै प्रदेश सभाको बजेट टेबल गरेको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष 2083-84 बजेट अर्थ समितिमा प्रस्ताव सहित कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र समेत कार्यका लागि प्रदेशमा समेत संचित कोषबाट समेत रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक सभा समक्ष टेबल गर्नुभएको हो। सरकारले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणलाई सुदृढ बनाउन राष्ट्रिय सदाचार नीति 2083 स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ। गत बिहिबार बसेको मन्त्री परिषदको बैठकले उक्त नीति पारित गरेको हो। संघीय सांसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। प्रतिनिधि सभामा सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो। राष्ट्रिय सभा बैठकमा डाक्टर स्वर्णिम वाग्ले निर्णयार्थ पेश गर्नुभएको थियो। उक्त प्रस्तावमा बहुमतले पारित भएको हो। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% बढ़ाउने लक्ष्य लिएको छ। त्यस्तै मुद्रास्फीति दर 5.5% भित्र राख्ने लक्ष्य लिएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध

0: उपलब्ध स्थान डाक्टर बमबहादुर को क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएम को नजिक टीकापुर टाड़ा का बिरामी नाम लिखाउन र विस्तृत जानकारी को लागि सम्पर्क नम्बर 0195620287905358354077 समय बिहान 10 बजे देखि दिवसो 3 बजे सम्म डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार
1: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज
2: ब्राह्मण को कुमार थी खानेकुरा खाएर पिच्छ थुक्दाखेरिमा 1 करोडमा 1 घटी कमिला मैले थुकेको कमिला मरेका थिए ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे प्राणीको मृत्यु कालेको हातबाट हुन्छ यहाँ कसैलाई शोक गर्न हुँदैन मेरो महाराज लो बसिरह भन्नासाथ छोरो गर्लमै ढल्यो छोरो मर्यो राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो होइन रहेछ यसै कारणबाट महाराज परीक्षित संसार यस्तै हो तपाईँ हाम्रा छोरा पनि कोही छोरा शत्रु कोही छोरा कोही छोरा जब पूर्व जन्मका साहु कोही छोरा असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन् साहुले चाहिँ भए प्रकार टाउटाउँछन् त्यही धेरै जसका अहिले साहु बज्या जन्मिएर छन् महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो मेरो छोरो होइन रहेछ भनेर अनि भगवानको भजन गरी कीर्तन गरिकन अमर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरेँ हस्त सरकार भनेर चित्रकेतु राजाको अमर गति प्राप्त चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुरनामृतको दानवको रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट षष्ठ स्कन्दको बीचको 17 अध्याय चित्रकेतु राजाको सहस्राणी दशा भवन धेरै रानी मध्ये बल्ल बल्ल एउटा छोरो पाएको त्यही छोरोलाई सौतानी आमाले विष खुवाएर मारेको यो कथा यहाँलाई मैले प्रमाणित गरिसकेको छु बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा चित्रकेतु राजाको उपाख्यान एक दिन चित्रकेतु नामको राजालाई सारा ऋषि महर्षि देवर्षि राजर्षिको ठूलो संगम थियो सारा राजा महाराजाहरू जमघट थिए त्यसै बेलामा पार्वती मैयालाई काखमा राखेर शाममा सदा शिवजी कैलाश नायक कुलाचलेन्द्र पहाड़को बीचमा विद्यमान भइबसेको रहेछ सारा सभाको अगाडि आफ्नी पति पार्वती मैयालाई काखमा राखेर बसेको देखिसकेपछि अत्यन्त दुःख लागेछ पार्वती मैयालाई काखमा राखेको देखेपछि चित्रकेतु राजालाई सबैले मान्यवर सबैको मर्यादित पुरुष सबैबाट सम्मानित व्यक्ति साम्ब सदाशिवजी त्यत्रो सबैबाट मान्य प्राप्त गरेको व्यक्ति सभाको बीचमा नारीलाई काखमा लिएर बस्दा रहेछन् शिवजी बडो तौलो रहेछन् को भन्दैछ रे चित्रकेतु राजाले अनि पार्वती मैयालाई सारी छुटेर पार्वती मैया भन्नुहुन्छ न वेद धर्मम किल पदमयोनि न ब्रह्म पुत्र न तु नारदाध्या नवै कुमार कपिलो मनोक्ष यो निषत्य वर्ति नरम तलाई बेकुब कहीँ नभएको बदमास न त साम्ब सदाशिवजीले ब्रह्माले विरोध गर्न सक्नुभयो न त विष्णुले विरोध गर्न सक्नुभयो न शिवले पनि इन्द्रले यमले वरुणले कुबेरले कसैले विरोध गर्न सक्नुभयो यो पाजी राजा भैरी भन्दा विरोध गर्दो रहेछ लौ कहीँ नभएको तेरी बुढी लिएर हिँड तेरो त देखाउनु हुन्छ जस्तो भए पो लिएर हिँड्ती तलाई बदमास कहाँको आज परमात्मा साम्ब सदाशिवजीको उपमा गरिएको अपमानको बदलाका लागि तुरन्त तैले राक्षस हुनु परोस् भन्ने श्राप पर्यो अनि त्यो राक्षसयोनिमा प्राप्त भएको कारणले म कहिले प्राप्त भने यो राक्षसयोनिमा पैदा हुन आँटे म कहिले हुन्छु भनेर सोधिएको खण्डमा जुन दिन जब यस किसिमबाट उहाँले श्राप मोचनको लागि आज्ञा गर्नुभयो वृत्रासुरण एउटा मा राक्षसको रूपमा प्रकट हुँदामा पनि पूर्व समृद्धि तलाई हुनेछ त्यो पूर्व समृद्धिको कारणले दया राखेर तलाई उद्धार गराइनेछ भनेको हुनाले पूर्व समृद्धि आज भयो भगवानको भजन गर्यो अरू मनन गर्यो कीर्तन गर्यो परम पद प्राप्तिको लागि तयारी भयो चित्रकेतु राजाको उपमा सारा कुराको वर्णन विस्तार प्रस्तुत गरिदिनु भयो। धन्यवाद महाराज चित्रकेतु। आज वृत्रासुर भएर जन्मिएको थियो, पार्वतीको श्रापले उद्धार गरिबस्यो, त्यसै कारणले विरोध गर्दा खाँदा पिउँदा हिँड्दा डुल्दा सुत्दा हर समय हर घड़ी हर पक्ष ठूलैसँग गर्नु, यस प्रकारको नीति शास्त्रमा उल्लेख गरिएको छ। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिबक्सेपछि साम्य सदाशिवजीको त्यहाँ गम्भीर वाणीमा त्यति विन्ती गरियो।

शिव शंकर भोले बाबा को प्रार्थना करी। चित्र के तुला मृग राजा परम गति प्रधान लौत शंकर भोले बाबा को महिमा को वर्णन याल मेरे प्रस्तुत करें। अब बाकी अंश तपाई के सुन्न चाहिए। बसंत भनिकन राजा परीक्षित सुखदेव स्वामी ने यसरी मद भागवत महापुराण को महिमा को संक्षिप्त जानकारी प्रस्तुत गर्नुभयो। चित्रकेतु राजा को उत्तम गति को प्राप्ति, चित्रकेतु राजा पछाड़ी बाट भएको संक्षिप्त विवरण को लागि म अब मारुति जन्म को वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट। अब मारुति जन्म को आख्यान सुन्न पाम प्रभु भनेर प्रार्थना गरियो। मारुति जन्म को वर्णन को लागि म पहिलो मारुति जन्म को लागि भन्नाले वायु जन्म। जिती महारानी ले गएर आफ्ना स्वामी सँग सोध्नु भएछ, पतिदेव कसै प्रजापति मेरो त सौताका छोरा इन्द्र एम वरुण कुबेर तर मेरो छोरै छैनन्, मैले के गर्ने स्वामी भनेर सोद्धाखेरिमा छोरो पाउनका लागि व्रत बस्नुपर्छ त्यसै पाइन्छ, छोरा भनेको कुरा त्यसै पाइने कुरा हो, यहाँ ख्याल ख्याल पो सम्झिएछन्। त्यसै कारणले पत्रो पुण्य गरेपछि छोरा प्राप्ति हुन्छ विनिश्चित छ। यसै कारणबाट अब छोरा पाउनका लागि महान एकको आयोजना गर के गरौं भनेर सोद्धाखेरिमा मंगसिर महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट आगो मंगसिर महिनाको शुक्ल पक्षको प्रतिपदाका दिनसम्मका लागि एक वर्ष व्रत गर, जुन व्रतको नाम हो पुंसवन, छोरा प्राप्ति हुनेछ भनेर आज्ञा गरिदिनु भयो। हस जेठी महारानी यज्ञ गर्न लागिन्। जुन यज्ञको प्रतापले चिसो घोडाले ओछिनमा जान नहुने, यज्ञमा गएर जब हाई गर्न नहुने, अब तब तातो घोडाले देवालय जान नहुने, यस्तो नीतिमा छ। त्यही व्रत बस है भन्दा हुन्छ मेरो स्वामी भनेर बसिछन्। तर त्यो बुढो कासानको लौकेर छ कुनै, फेरि यतापट्टि गएर के भन्दैछ सौताक, जब मन परेकी रानी राई भनेदेखि तेरो छोरा लाएर तलाई यहाँबाट निकाल्नका लागि जेठीले ठूलो व्रत बस्न आँटै छ, त्यहाँबाट छोरो पाउने तेरा कुल यहाँबाट निक्लेर जान पर्ने खाली भन्दैछ त्यो पुरौटी बुढो। लौ त्यसो भने भगवान के गरौं त प्रभु भनेर सोद्धाखेरिमा अरू काम होइन, आफूभन्दा शत्रु बलियो भइसकेपछि मिल्ने मिलिसकेपछि निर्णय शास्त्रको युक्ति भयो उपरान्त जाऊ तब यस किसिमबाट त्यसको स्याहार सम्मान गराउनेर इन्द्रलाई पठाउनु भयो। अनि इन्द्र नाम गरिएको राजाले सौतानी आमाको चाकरी गर्नुभयो, स्याहार गर्नुभयो, सम्मान गर्नुभयो, शुश्रूषण गर्नुभयो, सद्भाव गर्नुभयो, प्रेम गर्नुभयो, जागा गराउनुभयो। यति गर्दै जाँदा दिती रानीलाई शङ्का लाग्यो, मेरो ईश्वर मैले त मेरो छोरो यो मार्नका लागि ठूलो कोसिस गरेको, यही छोरो आज मेरो उपमा त्यत्रो प्रेम र सद्भाव गराउँछ भनेदेखि यो त सामान्य नागरिक होइन, यो किन यसरी चाकडीमा आयो भन्दै हुनुहुन्थ्यो। आखिरमा त्यही छोरो कन चाकडी गर्दा गर्दै गर्दा गर्दैमा एक दिन जब चिसो गडाले ओछिनमा टेक्न गएको हाई आएछ र त्यो हाई आएको बेलामा स्वार्थ भित्र पछि महाराज इन्द्र र त्यो गर्भभित्रको बच्चा कनक वर्णको श्याम सुन्दर बनेको रहेछ, त्यसलाई एक झाप प्रहार गरेका थिए वज्र, दुई टुक्रा भयो बच्चा मरेन। त्यसलाई प्रहार फेरि अर्को पटक गर्दाखेरिमा धाइरोले सात टुक्रा बनायो तर फेरि बच्चा मरेन, सातलाई सात सात 49 टुक्रा बनाउनु भयो बच्चा मरेन। यो के आश्चर्य कुरो होलो, बडो लज्जित भएर पिनेर फालिदिन्छु भनेर लाग्दा पिस्न लाग्दा मेरो दादाश्री हामीलाई नमार्नुहोस्, तपाईँको पक्षमा हामी वकालत गर्दैनौ, हामी हाम्रो दाईको पक्षमा तपाईँकै पक्षमा लाग्छौ, हामी माथि क्षमा राख्नुहोस् भनेको हुनाले 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर रहनुभयो। रामाले जब भित्र बाहिर निक्ली भन्ने आज्ञा भइसकेपछि बल्ल बल्ल 50 टुक्रा समेत 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर जन्मनुभयो। अनि तिनीहरूको शब्द मात्रै सुनिने रूख कसैले नदेखिने, हामी आमाको पक्षमा लाग्दैनौ भनेको हुनाले वायव्य कोणको अधिपत्य मालिक बनाएर पठाउनु भयो। त्यही दिनबाट तिनको नाम 49 वायु भन्ने नाम रह्यो। इन्द्र महाराजले यति आफ्नो काम गरी र सफल पारिसकेपछि जब सौतानी आमा दितीलाई साह्रै कोप भयो, बाबु इन्द्रे तैँले मेरो छोरोलाई गर्भपतन गर्नका लागि यति प्रयास गरेको रहेछ पत्ता लगाए, तर मैले गर्भवती भएको कुरा मेरो पतिलाईदेखि बाहेक अरूलाई थाहा थिएन, तैँले यो गर्भलाई चिर्नुपर्छ भन्ने मान्नेमा केरी आइस त बाबु भनेर सोद्धाखेरिमा श्राप दिनुहुन्छ कि भनेर भने इन्द्रले श्राप दिन्न, यदि मलाई श्राप नदिने भएदेखि यति काम गरिएको छ मेरो बुवा र मुमाले हो, मलाई गएर गर्भ चिरेर आइजो भनेर पठाएको हो भन्ने थाहा पाएपछि पति भन्ने हे अपराधी कस्य प्रजापति
तिमीले मेरो गर्व चिराउनका निमित्त यो कोशिश तयारी गरेको कारणले आजबाट तिमी वसुदेव भएर यस किसिमबाट सुरसेन महाराजका सुपुत्र भएर जन्मनु परोस्, देवक राजाकी छोरी भएर मेरी सौता अदिति जन्मनु परोस्, तिमीहरू दुईटाको विवाह होस्, कारागार झालखानमा थुन्नु परोस्, छ गर्भसम्मको बच्चा कंसले मारेको मैले देख्न पाऊ भनेर श्राप दिइन्। त्यसै भएर श्रीमतीको श्राप पनि लाग्दो रहेछ। श्रीमान छाडा भएपछि श्रीमतीको नै श्राप लाग्दो रहेछ। डराउनु पर्ने चाहिँ अब हाम्रो पट्टिकाले डरामा म के नडराए कि मुहामा लाग्दैन नि के यिनले ल भइगयो। यदि भइसकेपछि महाराज यो प्रकारबाट नडे भो जेठी महारानी जितीको घरबाट 49 टुक्रा जन्मिएको महाराज इन्द्रले मारेको कारणले गर्दा तिनीको नाम वायु भयो। वायु नाम राखिएको छ। उनीहरू सम्पूर्णको प्राणवायु संसारमा सबैभन्दा नभई नहुने कुरा वायु, तर सबैभन्दा सस्तो कुरा वायु। भन्नुहोस् त, पानी नभए पनि केही दिन बचेला, अन्न नभए पनि केही बचेला, वायु भएन भने 3 मिनटबाट 4 मिनट कोही बच्नेवाला छैन, सबै मर्छ। यस्तो प्रकारबाट महान पराक्रमी वायु यसरी उनको शब्द मात्र सुनिने, उनको रूप नदेखिने भयो। यस्तो छ वायुको काम। अब इन्द्र नाम गरेको राजाको यो प्रकारको प्रक्रिया हजुरलाई मैले बताएँ। तर छ गर्भसम्मको बच्चा त सौताले दिएको श्रापले महाराज इन्द्रले माने कस्य प्रजापति र अदितिले जब बेहोर्नु परेको रहेछ भनेदेखि कृष्ण र बलराम थुनिनु पर्नेको कारण र आमा एकपट्टि बाबु एकपट्टि रुनु पर्नेको कारण के हो भन्दा यसमा नै रहस्य छ महाराज। वरुणजीसँग कश्यपले गएर गाई माग्नु भएछ, मैले सारी अनिकाल पर्यो बच्चा पाल्न सकिनँ, गाई ल्याउनुहोस् न भनेर मागेको हुन्छ भनेर एक महिनाका लागि बाहुनले दिएछन् गाई, वरुणले दिएछन् बाहुनलाई दिएछन्। एक महिनापछि ल्याऊ भनेको 2 महिनापछि तिमीलाई भने, 2 महिनापछि ल्याऊ भनेको 4 महिनापछि, 4 महिनापछि ल्याऊ भनेको 6 महिनापछि भने, 6 महिनापछि ल्याऊ भने अब बाहुनको हातमा परेका गाई कुन चाहिँ फिर्ता गरेका थियो उनले दिने लिएकै छैन हो भन्नु। अब हाम्रो खलाइले गाई फिर्ता गर्ने भए त कि मैले धेरै गाई दिएँ, अहिले अलि छोडेँ, एउटा ब्याउँदैन नब्याउने, कहिले एउटा ब्याउँदैन नब्याउने, घरका जान पिरिएर हे भगवान् आज ल्याएछ भने दाम्लो र नाम्लो बरियो खाइदिएर केही जात दौने, जान पिरिएर देखदार भएर म चाहिँदैन भने अहिले 7 वर्ष भयो ल्याए पनि छैन। यस कारणले गर्दाखेरि महाराज परीक्षित अब त्यहाँ देख्नु प्रान्तका लागि अब के गर्ने। यदि भइसकेपछि राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो, लौ त मेरो भगवान भनिकन राजा परीक्षितका उपरमा सुखदेव स्वामी बडा गम्भीर वाणीमा आज्ञा गरिबक्छु र ध्यान मनन कृतन निध्यास इत्यादि गरेर आज्ञा गरिबक्छु। लौ त राजन भनिकन महाराज परीक्षितका उपरमा सुखदेव स्वामीले बडो प्रेम प्रभु भगवानको भाव भक्ति र श्रद्धाको प्रकरण यथार्थ बताइबक्छु र तिनी वायु जन्मको वर्णन विस्तार हजुरलाई मैले प्रस्तुत गरे भनिकन महाराज परीक्षितलाई सुखदेव स्वामी सरस्वतीमा कथाको वर्णन विस्तार वायु जन्मको प्रभाव यहाँलाई मैले बताए। वायु जन्म भनेको के त, 49 वायुको जन्म। वरुणजीले गाई नदिएको कारणले वरुणलाई फिर्ता नगरे हुनाले तिम्रो पनि जसरी मेरा बाछा र मेरा गाई एकपट्टि रुवा छन् त्यस्तै प्रकारले तिम्रा पनि छोरा र तिमीहरू एक एकपट्टि रुनु परोस्, कारागार झालखानमा थुनिएर भन्ने श्राप परे हुनाले त्यो श्राप अहिलेसम्म भनिकन राजा परीक्षितलाई षष्ठ स्कन्ध श्रीमद् भागवत सम्पन्न गरे। अब बाँकी आउँछ तपाईँ के भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

सुनबो महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण अंतर्गत सप्तम स्कंद को पहिलो अध्याय को बीच अब वायु जन्म मारुति को उपाख्यान आज था पाउनु भयो। वायु को रूप कस्तो हुन्छ त्यो चाहिँ थाहा पाउनु भएको छैन। वायु को रूप कस्तो हुन्छ थाहा छ? थाहा छैन कस्तो? थैंक यू। हो राम्रै हो त्यो कुरा। यस कारणले जब त्यो वायु को रूप करीब करीब हरियो नै हुन्छ। मैले आफूले अनुमान गरेको जमरा राख्दाखेरिको ठाउँलाई हेरेको मैले आफूले, किनभने देखि प्रत्यक्ष सूर्यको प्रकाश जाने ठाउँ र वायुले हावाले हान्ने ठाउँको जब जमरा हरियो, पटक्कै जब सूर्यको प्रकाश नजानेर त्यसभित्र गुमराहमा परेको जब जमरा चाहिँ पहेँलो हुने भएपछि पक्का जस्तोले जब अब कालोले छोयो कालो, रातोले छोयो रातो, पहेँलोले छोयो पहेँलो हुन्छ भने हरियोले छोएर पक्कै हरियो बनायो कि जस्तो लागेको छ मेरो विचारमा। जब वायुको रूप हरियो हुनुपर्छ, हरि नै वायु, वायु नै हरि भन्ने पनि चलन छ। यसै कारणबाट वायुको रूप यो मैले प्रमाणित गरेर उता सुनको आदिरी श्रेष्ठ। अब यहाँदेखि सप्तम स्कन्दमा तपाईँ के सुन्न चाहिबक्छन् भनिकन सोद्धाखेरिमा सप्तम स्कन्दको वर्णन लौ त महाराज परीक्षित भनेर राजा परीक्षितको उपरमा सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। हिरण्डे कश्यपु नाम गरेको दानवराज, हिरण्डे कश्यपु नाम गरेको दानवराज जो थियो त्यो तपस्यामा गयो। हिरण डायक्षक नाम गरेको दानवराज मर्यो, हिरण्डे कश्यपु तपस्यामा गयो भनेर यहाँले बताउनु भएको छ। त्यो हिरण्डे कश्यपु नाम गरेको दानवराज हिरण डायक्षक मरिसकेपछि त्यो कहाँ गयो भन्दा तपस्यामा गएको थियो। र त्यसले दुग्ध प्रवास नाम गरेको तीर्थमा गएर तपस्या गर्यो अनि त्यसले तपस्याको प्रभावबाट बडो गम्भीर वाणीमा भगवानको भजन गर्यो, वर्णन गर्यो, कीर्तन गर्यो, प्रार्थना गर्यो, प्रगतिको पथमा लम्किएर गयो। तर अन्तत गतिमा हिरण्डे कश्यप नाम गरेको दानवको अति ठूलो प्रभाव वैभवता सारा सम्पूर्ण बढिसक्यो। हिरण्डे कश्यप नाम गरेको दानवको वैभवता बढेर गइसकेपछि आखिरको बीचमा हिरण्डे कश्यप नाम गरेको दानवले सारा सम्पूर्ण प्रकारको नीतिगत सिद्धान्त नियम कानून मर्यादा सारालाई उचालेर लिएर गयो। हिरण्डे कश्यप नाम गरेको दानवराजको व्याख्या सुन्नका लागि एउटा कथाको प्रयोजन गरिदिनु भयो महाराजले। कुन कथा प्रयोजन गर्नुभयो भनेदेखि हिरण्डे कश्यप नाम गरेको दानवको सम्पूर्ण प्रकारको प्रक्रिया सुन्नका लागि। जस्तो शिशुपाल मर्यो, शिशुपाल मरिसकेपछि भगवानमा प्रवेश भएको देखेर नारद ऋषिसँग युधिष्ठिर महाराजले सोधी बस्यो, त्यही प्रश्नका उत्तर उहाँलाई दिलाउनु भएको छ। सुन्नुहोस् महाराज, यो हिरण्डे कश्यपको नाम गरेको दानवको चरित्र र जब शिशुपालको चरित्र एक ठाउँमा समायोजन हुन्छ, यिनका एक अंशका पूरक बनेर जान्छन् भन्नुभयो। यसमध्येमा कसरी भयो त्यो कुरा ज्ञान गरिबस्छुस् भनेर सप्तम स्कन्द नाभि पर्यन्त कथा सुन्नुभयो। अनि भगवान नारायण परमात्मा परमेश्वरले जुन जुन लीला रूप पराक्रम गरिबसेको छ त्यसको बारेमा संक्षिप्त ज्ञान गर्नुहुन्छ। अनि हरि भगवान प्रभुको प्रार्थना गरे, विन्ती गरे।

0: चेली हेदी धै बालाई लोटी पड्यो भने के बैंकको विवरण दिए पैसा खातामी आइ जान्छ भन्यो
1: धैधै बा तुमले लोटी भर्राई थ्या
2: आछिन क्या हो रे चेली लोटरी पड्या त निको हो
1: कभै नभर्या लोटी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

ईश्वर गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नमः। आजको यो शुभ घड़ीमा सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज द्वारा प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आदरणीय श्रोता महानुभावहरू, आज पनि केही शब्दको सहारा लिएर उपस्थित भएको छु। तीन लोक नौ प्रकृति जो चलायमान छन्, जो आफ्नो समयमा आफ्नो सेवा निभाइरहेका छन्, सबैको ऊर्जा शक्ति एकै परब्रह्म परमात्मा जो निरन्तर एक नाश एक रस, न कहिले सानो हुने न ठूलो हुने न बिग्रने न भत्कने न रूप हुने न रंग हुने निराकार आकार रहितको जसलाई टीका धेरै नाम छन्, परब्रह्म परमात्मा त्रिलोकी नाथ सचिदानन्द नित्यानन्द परमानन्द। हामी सुन्छौं यज्ञमा महायज्ञमा नित्यानन्द भगवान की जय, सचिदानन्द भगवान की जय, परमानन्द भगवान की जय। हामी जय भन्छौं, वास्तवमा नित्यानन्द को अर्थ क्या हो, सचिदानन्द भनेको क्या हो, परमानन्द भनेको के हो, त्यो बुझ्नु पनि जरुरी हुन्छ। परमात्मा नित्यानन्द छ, नित्यानन्द परमात्माकै नाम हो। सचिदानन्द सत्य चित्त आनन्द, सत्य ईश्वर चित्त आफ्नो मन आनन्द खुशी, यो तीन शब्दलाई जोडेर त्यसमा पनि परमात्माकै अधीन भएको हुनाले सचिदानन्द। परमानन्द अहिले पनि आनन्द, हिजो पनि आनन्द, भोलि पनि आनन्द, सधैं आनन्द रहनेको परमात्मा। त्यसर्थ परमात्मा यस्तो किसिमको छ जो नभइकन कोही एक मिनट हिँड्न सक्छ, एक शब्द बोल्न सक्छ, कुनै हातले समात्न सक्दैन, कुनै स्वाद टेस्ट गर्न सक्दैन, पगबिन चलैन सुनबिन काना, कर्मन करबिन कर्म करैविधि नाना, अनन रहित सकल रस भोगी बिन बारी वक्ता परयोगी। यस्तो परमात्मा छ। तीन लोकको रचना गर्ने रचनाकार व्यापक सबैमा छ, जसको आदि र अन्त छैन, आकारको आकारको छैन, त्यो पूरै जगतका अनेक जीवहरू समेतको रक्षक छ, जसको शक्ति बिना रहँदैन कोही, सोही त परब्रह्म हो। जुन जुन बखतमा यस पृथ्वीमा पापहरू बढ्दै गई मानव मानवमा वै मनुष्यता हुन्छ, त्यसै बेला धर्मको रक्षक भए अवतार लिनुहुन्छ परमात्मा हरिले, मानिसकै रूपमा गई भूको भार हरि भगतलाई तारी कुनै भूभागमा गई, त्रेता युग महादशरथका पुत्र भई अवतार लिनुभयो। जब वनवासकै क्रममा बाली जस्तालाई मुक्त गराई गराउनुभयो, तब उद्धार सुग्रीवको गरे र प्रभुले जसै अगाडि गय काँसकुसको झुपडीमा बास गर्ने प्रभु त्रिलोकीनाथ भए। परमात्माले लीलामा के गरेन, आज्ञा माता पिताको आज्ञालाई मानेर पृथ्वीको भारलाई कम गर्न, लीला देखाउन काँसकुसको झोपडीमा वनवास पनि बस्नुभयो। त्यही मौका छोपेर
रावण अहंकारी रावण ले सीता माता को अपहरण कर चोरी करो हाथ में कमंडलू लिएर पुग्यो भनेपछि अंत में क्या गति भयो त जो भाई आओ भन्दा कान्छो भाई दाजु राम त्रिलोकीनाथ भगवान हुन् जगत जननी सीता माता हुन् यो प्रयास नगर्नुहोस् भन्दा तिमी मलाई नसिकाऊ म जान्दछु भगवान कहीं त्यो झुप्डीमा बस्छ होइन अनि आफ्नै धर्मपत्नी मन्दोदरीले अनेक प्रदर्शन गरिन् शरणमा परिन् विन्ती गरिन् मानेन हे पतिदेव नगर ती जगत जननी माता सीता हुन् अपहरण नगर भन्दा भन्दा उनले मानेन अन्तमा तपाईँ कसरी गर्नुहुन्छ त मैले सीता कहाँ बस्छिन् को संरक्षक छ सबै पत्ता लागिसकेको छु अब म जोगी भएर कमण्डलू लिएर सीतालाई अपहरण गरेर यसरी लङ्कामा ल्याउँछु देख्छ त्यति बेला हे पतिदेव जगत जननी माता सीतालाई अपहरण गर्ने बेला तपाईँ जोगी बनि जानुहुन्छ भने त्यसपछि श्रीलङ्कामा सीताजीको चरण परिसकेपछि सीताजीको श्रापले श्रीलङ्का क्या होला कहाँ श्रीलङ्का जाला कहाँ तपाईँ हामी जाउँला भन्दा उल्टो उनले कडा भएर जवाब दियो मानेन त्यसैले प्रत्येक युग युगमा जब जब भए धर्मकी हानि बाढे असुर विरभिमानी तब तब प्रबुद्धि धरी विविध शरीर काटे सहजै सन्तन कि पीरा यस पृथ्वीमा जब यस्तो किसिमको धर्ममाथि भगवानमाथि भगवानै छैन आफै बनेको हो यो सृष्टि आफै सञ्चालन छ हुन त दृष्टिमा देख्दा आफै भएको छ कोही छैन तर जो कोही छैन केही छैन आफै छ जसलाई हामी प्रकृति भन्छौं पर भनेको परमात्मा हो कृति भनेको परमात्माद्वारा रचिएको रचना भएको आँखाले देखिने सारा सृष्टि हो अनि त्यो परमात्मा कहाँ छ त जसको नाम प्रभा भन्यो जसलाई नित्यानन्द सच्चिदानन्द परमानन्द परमेश्वर पर पनि भएको स्वर पनि भएको ममा पनि भएको जसलाई भागवत कृष्णचरित्रमा उल्लेख गरिएको छ घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ बरमै व्यापक छ उसै तरहले सम्पूर्ण गडगडमा आकाश नाश हुँदैन जुन तरहले भत्किएर खरी हो खरी बरमै ज्ञान पनि उसै तरहले नाश हुन्न देहै मरी त्यो परमात्माको हो त त्यही परमात्मा जान्नको लागि जब अवतार हुन्छ समयमा परमात्माको अवतार भइसकेपछि जो निन्दा गर्छन् भगवानै छैन भन्छन् ऊ शरणमा आउँदैनन् निन्दा गरिरहन्छन् जो पूर्ण भक्त हुन्छ अर्थात त्रिकालदर्शी हुन्छ उनले तीन लोक तीन कालकै कुरा जानेको हुन्छ उसले मान्दछ वास्तवमै अवतार आयो अब केही न केही शान्ति चाहिन्छ मान्य मानवलाई शान्ति कायम हुन्छ नमान्य त ऊ आफ्ना कर्मले जान्छ तसर्थ भनेको यी कुराहरू पौराणिक कालदेखि अहिलेसम्म परमात्मा दुई चार दस आठ छैन जति बेला जुन आपत्ति विपत्ति संसारमा पर्दछ कसै बेला भगवानकै अवतारमा कसै बेला गुरूको रूपमा कसै बेला देवीको रूपमा कसै बेला देवताको रूपमा आएर अहंकारी दानवमतीको दमन गरेर सत्यको र धर्मको रक्षा गरी पृथ्वीको भार कम गरेको छ सोही सन्दर्भमा एक दिन सौनकजी ऋषि अंगिराको आश्रममा पुगे जब नम्र भाव भई ऋषि सौनकले
जिज्ञासा राख्या तब यस्तो कौन होला ऋषिवर जुन जानी सके यहाँ अन्य जानु पर्ने यस संसारमा रहँदैन कुनै त्यहाँ यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अङ्गिरा तहाँ सुनि लौ अब सौनक तिमीले भन्छु संक्षेपमा यहाँ जसको आदि र अन्त छैन जसको कोही छैन रूपगुणहरू जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू आगोले पनि जलाउँदैन जसलाई पानीले भिज्दैन जो हावाले पनि उडाउँदैन जसलाई ससले काटिन्न जो भौतिक दृष्टिले देख्न जसलाई देखिन्न जसलाई हातले समातिन्न जो तीन लोक नौ प्रकृति सम्पूर्ण शक्तिमा छ जो यस्तो पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो उसै पुरूषले जानकारी पूर्ण पायो संसार सागर तर्यो सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ सोही भित्र सबै पाइसकेपछि अन्य जान्नलाई त्यहाँ बाँकी रहँदैन हे सौनकजी तीनै लोक व्यापक छ जो सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो एउटै सत्यको गुरु जसले सत्यको पहिचान गर्दछ उसले मात्रै यावत कुराहरूको व्याख्या गरिकन यो त्रिलोकीनाथ परब्रह्म परमात्मा जो हातले पक्रिन्न नजरले देखिन्न जो रूपरङ्ग छैन त्यसैले कणकण वासी कृष्ण रुम रुममा बनेको भएको राम अनि पूर्ण विश्वव्यापी निरञ्जन निराकार शिव एक जीव अर्को शिव जीव नै शिवको पूर्ण हो पानीको अन्तिममा मूल स्थान सागर हो जीवको मूल स्थान आत्माको मूल स्थान परमात्मा हो परमात्मा बिना आत्मा छैन आत्माको परमात्मा बिना आत्मा रहन्न अन्त स्थान छैन सागर बिना पानी कहाँ रोकिसकिन्छ र पानी सागरमा भएर मात्रै ठिर हुन्छ सागर नभई अनेक ठाउँमा वर्षन्छ कसरी सागरबाटै अन्त प्रत्येक स्थानमा पानी वर्षन्छ ठिक त्यस्तै प्रकार परमात्मा बिना सृष्टिको उत्पत्ति हुँदैन परमात्माले सृष्टिको उत्पत्ति सारा जीव प्राणीको बोट बिरुवाको जुन स्थानमा जस्तो किसिमको मौसम छ त्यही किसिमको ऊर्जा शक्ति भएको हुन्छ कहीँ कति बेला ठण्डीको मौसम हुन्छ कुनै भूभागमा त्यस भूभागमा कुनै पनि बिरुवाको पालुवा देखिन्न जहाँ जति बेला गरम र पानी हुन्छ त्यहीँ बिरुवाहरूले पालुवा हाल्छन् नयाँ तिनको पातहरू बदलिन्छन् ठिक त्यस्तै प्रकारले र सूर्य चन्द्रमा तारा आगो पानी माटो जीव आकाश वायु पनि परमात्माकै शक्तिमा अधीनमा छ कहीँ दिन भनिन्छ त्यहाँ सूर्यको किरण हुन्छ त्यसलाई रात मानिँदैन जहाँ सूर्यको किरण हुँदैन त्यहाँ रात हुन्छ तारा र चन्द्रमा देखिन्छन् जब सूर्यको प्रकाश भइसकेपछि तारा र चन्द्रमा देखिन्न किन उनको पावर यिनको ज्योति कम हुन्छ यो सबै सृष्टिको सञ्चालक त्रिलोकीनाथ परमात्मा बिना त्यसै आफै भएको छैन तर यो अज्ञान अवस्थामा देख्दा मात्रै आफै भएको छ कोही छैन किनभने देखिन्न परमात्मा त अनुभूति सत्यको अनुभूति त सत्यका सत्पुरूषबाट मात्रै हुन्छ त्यसै अनुभूति हुन सकिँदैन हातले पक्रिन पक्रिन नजरले हेरिन्छन् र देखिने यस्तो परमात्मालाई जसलाई तत्त्व त
तद्वारा तोको परिभाषा बुझिन्छ। बिनदेखि मन मानत नहीं, बिन मन माने प्यार नहीं, बिन प्यार न हो पावे भक्ति, बिन भक्ति नया पार नहीं, जब देखा तब गावा, गावा त फल पावा। जब देखेकै छैन के गाउने, क्या नाम उच्चारण गर्ने, त्यसैले पहिले देख, गाओ, चिन, अनि गाओ, त्यसपछि भयो भजन कीर्तन भयो, नाम स्मरण भयो। जसलाई मैले देखेकै छैन नाम त जपिरहन्छु, अन्तमा मेरै घरमा त्यो साथी आयो, मलाई पैसा नै छैन। त्यसर्थ जान्नु जरुरी छ, जानेर मान्नु जरुरी छ, परमात्मा एक छ, अनेक छैन। जसलाई श्रीमद् भागवत गीता लेख्नेले नैनन छेदान्ति ससरानी नैनन देहादि पावक नचैनो कलो उद्यान्तो पुनः सुरुति मारु, त्यसैले परमात्माको रूप छैन, रंग छैन, ससरले काटिन्न, आगाले जल्दैन, पानीले भिज्दैन, खण्ड खण्ड हुँदैन, यी खण्ड खण्ड परमात्मा हुँदैन, खण्ड खण्ड भौतिक संरचनाहरू छन्, पहाड़ छ, पर्वत छ, हिमालय छ, तराई छ, साना नदी छन्, ठूला नदी छन्, भूभाग अनुसारको वातावरण अनुसारको बिरुवाका अनेक नाम छन्, अनेक अनुहार र चेहरा छन्। ठिक त्यस्तै प्रकार मानिसको पनि भूभाग अनुसारको वर्ण छ, भूभाग अनुसारको चेहरा छ, त्यस्तै बोली भाषा छ, बोली अलग छ, तर अन्तमा एक मिल्दछ, दुईटा शब्दहरू मिलिरहन्छन् विश्वका मानव प्राणीको, हाँसो र आँसु यो मिलिरहन्छ। हाँसोमा सबै मुस्कुराहट हुन्छ, बाहिर आवाज पनि आउँछ। कुनै घटना पर्दा कसैको रातो, कसैको सेतो, कसैको निलो आँसु हुँदैन, आँसु सबैको पानी जस्तै हुन्छ। ठिक त्यस्तै प्रकार परमात्मा सृष्टिमा एक छ, मानिसको रूपरङ मिल्दैन, तर परमात्मा मिल्दछ, परमात्माको रूपरङ छैन। आदरणीय श्रोता महानुभावहरू, जो नभइकन केही गर्न सक्दैन,